0: निस्कन नसकेका गाउँपालिकामा तयारी नपुगेको अध्यक्ष अस्वस्थ रहेको प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको तथा बजेट निर्माणमा सहमति जुट्न नसकेको लगायतका कारण देखिएको महासंघले जनाएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार 10 गतेभित्र गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ।
1: कोशी प्रदेशसभा भवन जलेको 9 महिना बितिसक्दा पनि प्रदेशसभाको कामकाज अझै अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ। बैठक कक्षको अभाव र पूर्वाधारको कमीले समिति बैठकदेखि प्रशासनिक काम समेत प्रभावित बनेका छन्। ध्रुव भट्टराईको यो रिपोर्ट।
2: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल,
3: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 विषयगत समिति छन्, ती समितिहरूको बैठक जुधेको अवस्थामा, अब जुधेको छैन भने त हलमै भइहाल्यो होइन, अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्न नसकिने होइन, अब लेख्ने कुराहरूमा चाहिँ अभाव, अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई पनि बोलाइराखेको अवस्था हुन्छ, अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
2: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8,00,000 रुपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का,
4: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 गतेदेखि भाडामा लिएर 82 माघ 25 गतेदेखि प्रदेश सभाको 8 अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9 अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ। प्रदेश सभा आफ्नो भवन नहुँदा अब सचिवालय भवन कटहरीमा छ, प्रदेश सभा भवन उता वीरेन्द्र सभागृहमा छ। कर्मचारीहरू आउने जाने, त्यहाँ मान्यजीहरूलाई सेवा सुविधा पुर्याउने, बैठक कक्षदेखि लिएर सभामुख सभाजीहरूको कार्यकक्षी दलका कार्यकक्षहरू, समिति हलहरू, सबै कुराहरूमा हामीलाई असुविधा नै छ।
2: स्थायी भवन निर्माणको काम अहिलेसम्म टुङ्गोमा पुग्न सकेको छैन, त्यसैले प्रदेशको महत्वपूर्ण विधायिका गतिविधि अहिले पनि अस्थायी संरचना र भाडाको सभागृहबाट सञ्चालन भइरहेको छ। स्थायी भवन नबन्दासम्म यस्तै अस्थायी व्यवस्थाबाटै काम चलाउनु पर्ने अवस्था देखिएको छ।
1: फिफा विश्वकप अन्तर्गत ब्राजिल र स्कटल्याण्डको खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 गोल अन्तरले हराएको छ। ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ। ब्राजिलका लागि माथेस कुन्हाले 1 गोल प्रहार गर्नुभयो भने भिनिसियस जुनियरले 2 गोल गर्नुभयो। 5,27,00,000 बचत रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएका छन्।
0: रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1,00,000-5,00,000 रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: विश्वकप फुटबलमा ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ। समूह सीको खेलमा स्कटल्यान्डलाई 3-0 पराजित गर्दै ब्राजिल अन्तिम 32 पुगेको छ। ब्राजिल समूहको शीर्षमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। ब्राजिलका स्टार स्ट्राइकर नेमार खेलको अन्तिमतिर 981 दिनपछि राष्ट्रिय टोलीको जर्सीमा मैदानमा उत्रिनु भएको छ। ब्राजिलको जितमा 2 गोल भिनिसियस जुनियरले गर्नुभएको हो। समूहको अर्को खेलमा मोरक्कोसँग 4-2 पराजित भएपछि समूह सीबा हाइटी प्रतियोगिताबाट बाहिरिएको छ। अहिले चेक र मेक्सिको भिडिरहेका छन्। यस्तै क्यानाडालाई पराजित गर्दै स्विजरल्यान्डले फिफा विश्वकपको नकआउट चरणमा समूह विजेताका रूपमा स्थान पक्का गरेको छ। यससँगै स्विजरल्यान्ड लगातार 4 विश्वकपमा नकआउट चरणमा पुग्ने तेस्रो राष्ट्र बनेको छ। पराजित भए पनि क्यानाडा पनि अन्तिम 32 पुगेको छ। समूह बी अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा स्विजरल्यान्डसँग क्यानाडा 2-1 पराजित भएको हो। भ्यानकुभरमा भएको खेलमा स्विजरल्यान्डका लागि रुबेन फार्गास र जोहान मान्जाम्बीले गोल गर्नुभयो। समूह विजेताको रूपमा अघि बढेको स्विजरल्यान्डले अब जुलाई 3 सोही रङ्गशालामा समूह ईएफजिएचआई वा जे मध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। क्यानाडाको अर्को खेल जुन 28 क्यालिफोर्निया लस एन्जलस स्टेडियममा समूह एक उपविजेता टोली विरुद्ध हुनेछ। वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि सबै विद्यालयमा आजदेखि 4 लागि बिदा दिइएको छ। वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको हो। असार 11 गतेदेखि 4 वर्ष बिदाबाट कट्टा हुने गरी महानगर अन्तर्गतका बाल विकासदेखि कक्षा 12 सबै विद्यालय बन्द गर्ने सूचना निकालिएको छ। सर्वपक्षीय बैठकले मुस्लिम समुदायको पर्व मोहरम ताजियालाई शान्तिपूर्ण बनाउन 9 बुँदे आचार संहिता जारी गरेको छ। यस वर्ष मध्य प्रदेशमा आँप उत्पादन घटेको छ।
4: यस वर्ष हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनु भएको छ। किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैँचा व्यवस्थापन तथा सिंचाइ प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्याएपछि किसान भने चिन्तित छन्। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। सो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 2,94,567 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 29,880 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 11.43 मेट्रिक टन उत्पादकत्वका दरले 3,31,445 मेट्रिक टन आँप उत्पादन भएको थियो। तुलनात्मक रूपमा चालू वर्ष आँप खेतीको क्षेत्रफल 2,694 हेक्टरले बढे पनि उत्पादन 46,878 मेट्रिक टनले घटेको छ। मध्य प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपाली लगायतका जातका आँप उत्पादन हुने गर्छ। यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाका साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ।
3: मुलुकभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 83-84 नीति कार्यक्रम तथा बजेट ल्याएका छन्।
5: गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै मुलुकभरका 460 गाउँपालिका मध्ये 446 गाउँपालिकाले असार 10 गतेभित्र नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेको जनाएको छ। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन बाँकी छ। तीमध्ये 5 गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी आएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिनुभयो। बजेट पेश गर्न नसकेका गाउँपालिकामा तयारी नपुगेको, अध्यक्ष अस्वस्थ रहेको, प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको तथा बजेट निर्माणमा सहमति जुट्न नसकेको लगायतका कारण देखिएको महासंघले जनाएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार 10 गतेभित्र गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ।
3: काठमाडौँको सीतापाइला, डल्लु लगायतका क्षेत्रबाट 24 बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। पासपोर्ट नभएका, पर्यटक भिसाको अवधि सकिएका 24 विदेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले बताउनु भएको छ। पक्राउ पर्ने सबै बङ्गलादेशी नागरिक छन्। उनीहरू कपडा कारखानामा काम गर्ने समेत गरेको प्रहरले बताएको छ। उनीहरूलाई अध्यागमन विभागमा हस्तान्तरण गरिएको पनि प्रहरले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वकप फुटबलमा अहिले दुई खेल भइरहेका छन् समूह एका दक्षिण अफ्रिका विरुद्ध दक्षिण कोरिया तथा चेक विरुद्ध मेक्सिको पेरिरहेका हुन् दुवै खेलको पहिलो हाफ सकिएको छ र कुनै गोल भएको छैन ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ समूह सीको खेलमा स्कटल्यान्डलाई 3-0 पराजित गर्दै ब्राजिल अन्तिम 32 पुगेको छ ब्राजिल समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ब्राजिलका स्टार स्ट्राइकर नेमार खेलको अन्तिमतिर 981 दिनपछि राष्ट्रिय टोलीको जर्सीमा मैदानमा उत्रिनु भएको छ ब्राजिलको जितमा दुई खेल भिनिसियस जुनियरले गर्नुभएको हो समूहको अर्को खेलमा मोरक्कोसँग 4-2 पराजित भएपछि समूह सीमा हाइटी प्रतियोगिताबाट बाहिरिएको छ मोरक्को नकआउटमा पुगेको छ यस्तै क्यानाडालाई 2-1 पराजित गर्दै स्विजरल्यान्डले नकआउट चरणमा स्थान पक्का गरेको छ स्विजरल्यान्ड लगातार 4 विश्वकपमा नकआउट पुग्ने तेस्रो राष्ट्र बनेको छ पराजित भए पनि क्यानाडा पनि अन्तिम 32 पुगेको छ राजसभाको प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ राजसभा केन्द्रीय निर्वाचन आयोगका प्रमुख पवन केसीका अनुसार 900 पदका लागि मतदान बिहान सुरु भएको हो राजसभाले महाधिवेशनबाट नफर्किन प्रतिनिधिहरूलाई आग्रह गरिएको बताएको छ हिजो सकिनुपर्ने महाधिवेशनमा अन्तिम दिनसम्म पनि मतदान हुन नसकेको भन्दै प्रतिनिधि फर्किन थालेपछि सो आग्रह गरिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ
4: 41 प्रतिनिधि अब त्यसमा केही उद्घाटन सत्र पश्चात वा केही आजसम्म घट्नुभएको हुनसक्छ तर हाम्रो पूर्ण प्रयास र हामीले प्रदेशगत नेतृत्वहरूलाई अनुरोध गरिराखेका छौँ जिल्ला तहसम्मको नेतृत्वहरूलाई र भेटे जतिलाई नजानुहोस् है बस्नुहोस् है अलि यो मेहनत गरिदिनुहोस् अलि कन्सिडर गरिदिनुहोस्
3: महाधिवेशन ढिला हुनुको कारण बुझिएको उहाँको भनाइ छ
4: हामीले स्वीकारोक्ति 7 रिभ्यूहरू गरिराखेका छौँ काम ढिलो भएको छ तर काम नगरी चाहिँ कोही पनि बसेको छैन काम नगरेको कारणले ढिलो भएको होइन केही प्रक्रिया नपुगेको कारणले नजानेको कारणले व्यवस्थापकीय अनुभवको कमीको कारणले मात्र ढिलो भएको इन्टेन्सनले ढिलो भएको होइन भन्ने हामीले बुझिदिउँ
3: राजसभाले 900 केन्द्रीय सदस्य निर्वाचित गरेपछि पदाधिकारी चयन हुने बताएको छ 384 उम्मेद्वार रहेकामा 3,800 बढी मतदाता सूचीकृत गरिएको छ चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले मापदण्ड नपुगेका निजी स्वास्थ्य संस्थालाई लाइसेन्स दिन लागि भन्दै आपत्ति जनाउनु भएको छ नीति अनुसन्धान प्रतिष्ठान मार्फत सरकारले ल्याउन लागेको भनिएका सुझावप्रति गम्भीर आपत्ति जनाउँदै केसीले चिकित्सा शिक्षा क्षेत्रलाई पुनः अव्यवस्थित र अनियन्त्रित बनाउन लागि आरोप लगाउनु भएको छ मापदण्ड र पूर्वाधार पूरा नगरेका निजी मेडिकल कलेज डेन्टल तथा नर्सिङ कलेजलाई उल्लेख्य संख्यामा वृद्धि गरिएको भन्दै चिकित्सा शिक्षाको गुणस्तर खस्किने चेतावनी उहाँले दिनुभएको छ यस्तो निर्णयले अन्तत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने चेतावनी उहाँको छ डाक्टर केसीले सरकारसँग प्रस्तावित नीति तथा सम्बन्धित निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै नगरी सत्याग्रहसहितको आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्नुभएको छ राजसभाको चितवनमा जारी महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ प्रतिनिधि सभाको बैठक आज बिहान 11 लागि बोलाइएकोमा भोलि दिउँसो 1 लागि सारिएको छ त्यस्तै राष्ट्रिय सभाको बैठक पनि आज 1 शुक्रबार भोलि सभा 1 लागि सारिएको छ सभामुख डोलप्रसाद अर्यालले विशेष कारण देखाउँदै बैठकको मिति र समय निर्धारण गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ काठमाडौँको तारकेश्वर नगरपालिकाले 8 चरङ्खुमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै डोजर चलाएको छ महादेव खोला कोरिडोरको मापदण्डभित्र अतिक्रमित गरेर बनाइएका घर टहरा हटाइएको नगरपालिकाले बताएको छ तारकेश्वर नगरपालिका उपप्रमुख सृजना बुर्ला घुटी
5: मैले यही जानकारी गराएँ यो करिडोरको मापदण्ड सबै नागरिकले बुझ्नुपर्छ करिडोरको मापदण्ड 10 हो र मैले घर बनाउँदै गर्दा मैले संरचना क्रिएट गर्दै गर्दा मैले छोड्नुपर्छ भनेर बुझ्नुपर्ने सबै नागरिकले हो म यही मिडियाहरू मार्फत जानकारी पनि गर्न चाहन्छु पक्की घर पनि भत्किन्छ यो पक्की नत्र भनेर यो बाटोको कुनै उद्देश्य नै रहँदैन
3: देशका 6 महानगरपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि बजेट ल्याएका छन्
2: छ महानगरको जम्मा बजेट आगामी वर्षका लागि करिब 54 अर्ब 3 करोड़ पुगेको छ। चालु आर्थिक वर्षमा यी महानगरको जम्मा बजेट करिब 53 अर्ब 7 करोड़ थियो। छवटा महानगरको बजेट करिब 96 करोड़ले बढ़ेको छ। सबैभन्दा ठूलो बजेट काठमाडौँ महानगरपालिकाको छ। काठमाडौँले आगामी वर्षका लागि 25 अर्ब 88 करोड़को बजेट ल्याएको छ। चालु वर्षमा यहाँको बजेट 25 अर्ब 11 करोड़ थियो। बजेट करिब 77 करोड़ले बढ़ेको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरिदिएको छ. फिफा काउन्सिल ब्युरोको निर्णयसँगै नेपाली राष्ट्रिय टिम तथा क्लबहरूलाई फिफा र एफसीले आयोजना गर्ने खेल प्रतिबन्ध हुनेछ. फुटबलमा तेस्रो पक्ष हावी भएको भन्दै सो निर्णय भएको जानकारी आएको एन्फा महासचिव किरण राईले जानकारी दिनुभएको छ. एन्फामा सरकार र राष्ट्रिय खेलकुद परिषदले हस्तक्षेप गरेको भन्दै फिफाले अध्ययन गरिरहेको थियो. दक्षिण अफ्रिका इतिहासमै पहिलोपल्ट विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ. दक्षिण कोरियालाई 1-0 हराएर दक्षिण अफ्रिका अन्तिम 32 पुगेको छ. अर्को खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई 3-0 स्तब्ध पारेको छ. मेक्सिको पनि नकआउटमा पुगेको छ. चेक भने प्रतियोगिताबाट बाहिरिएको छ. यस्तै ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ. समय सीको खेलमा स्कटल्यान्डलाई 3-0 पराजित गर्दै ब्राजिल अन्तिम 32 पुगेको छ. ब्राजिल समूहको शीर्षमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो. ब्राजिलका स्टार स्ट्राइकर नेमार खेलको अन्तिमतिर 981 दिनपछि राष्ट्रिय टोलीको जर्सीमा मैदानमा उत्रनु भएको छ. ब्राजिलको जितमा 2 भिनिसियस जुनियरले गर्नुभएको हो. समूहको अर्को खेलमा मोरक्कोसँग 4-2 पराजित भएपछि समूह सीमा हाइटी प्रतियोगिताबाट बाहिरिएको छ. मोरक्को नकआउटमा पुगिसकेको छ. क्यानाडालाई 2-1 पराजित गर्दै स्विजरल्यान्डले नकआउट चरणमा स्थान पक्का गरेको छ. यससँगै स्विजरल्यान्ड लगातार 4 विश्वकपमा नकआउटमा चरणमा पुग्ने तेस्रो राष्ट्र बनेको छ. पराजित भए पनि क्यानाडा पनि अन्तिम 32 पुगेको छ. चीनसँग विज्ञान प्रविधि र नवप्रवर्तनमा 3 अघि भएको सहमति अघि बढाइने भएको छ. विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले चिनिया राजदूत चाङ माओमिङसँग सहकारी सम्बन्धी 2023 भएको सम्झौतालाई अगाडि बढाउन कमिटी गठन गर्न छलफल गरेको बताउनु भएको छ. नेपालमा नवप्रवर्तन केन्द्र, जैविक प्रविधि क्षेत्रमा अनुसन्धान, उच्च हिमाली क्षेत्र र हिमाली जडीबुटीको अनुसन्धान, इकोलोजिकल अनुगमनका लागि उपग्रह तथ्याङ्क साझेदारी, एआई जस्ता विषयमा छलफल गरिएको उहाँको भनाइ छ. वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि सबै विद्यालयमा आजदेखि 4 लागि बिदा दिइएको छ. वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको हो. असार 11 4 बर्खे बिदाबाट कट्टा हुने गरी महानगर अन्तर्गतका बाल विकासदेखि कक्षा 12 सबै विद्यालय बन्द गर्ने सूचना निकालिएको छ. सर्वपक्षीय बैठकले मुस्लिम समुदायको पर्व दाहालाई शान्तिपूर्ण बनाउन 9 आचार संहिता जारी गरेको छ. काठमाडौँको तारकेश्वर नगरपालिकाले वडा नम्बर 8 जरङ्कोमा सार्वजनिक चक्का अतिक्रमण भएको भन्दै डोजर चलाएको छ. महादेव खोला करिडोरको मापदण्डभित्र अतिक्रमित गरेर बनाएका घरटहरा हटाइएको नगरपालिकाले बताएको छ. तारकेश्वर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालको उपस्थितिमा अतिक्रमित गरेर बनाएका टहरा हटाइएको थियो.
4: मैले यही जानकारी गराएँ, यो करिडोरको मापदण्ड सबै नागरिकले बुझ्नुपर्छ. करिडोरको मापदण्ड 10 हो र मैले घर बनाउँदै गर्दा, मैले संरचना क्रिएट गर्दै गर्दा मैले छोड्नुपर्छ भनेर बुझ्नुपर्ने चाहिँ सबै नागरिकले हो. म यही मिडियाहरू मार्फत जानकारी पनि गर्न चाहन्छु. पक्की घर पनि भत्किन्छ, यो पक्की त्यो नत्र भनेर यो बाटोको कुनै उद्देश्य नै रहँदैन.
3: 7 2 भुइँचालापछि भेनेजुएलामा आपतकाल लगाइएको छ. उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाको उद्धार गरिरहेका छन्. 7.5 र 7.1 म्याग्निच्युडको भूकम्पपछि मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि अवरुद्ध भएको छ. अमेरिकी भूगर्भ एजेन्सीले यो भुइँचालोको कारण 10,000 बढीको ज्यान जाने सम्भावना 44% रहेको बताएको छ. काराकासका स्थानीय गोन्जालो मदुरो.
5: And the numbers and the images are shocking. More than 3 buildings completely fell down to the ground. The worry in the people around us is crazy. What truly worries me is the older people.
3: भेनेजुएलाले राष्ट्रिय दिवस मनाइरहेका बेला भुइँचालो गएको थियो. देशभर 1,37,000 हेक्टर जमिनमा रोपाई भएको छ.
6: कृषि विभागले देशभर करिब 10% धान रोपाई भएको जनाएको हो. गत वर्षको तुलनामा रोपाई 0.4% बढेको छ. मुलुकभर करिब 13,81,000 हेक्टर जमिनमा रोपाई हुने गर्छ. यही असार 8 सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ. मध्य प्रदेशमा करिब 5% मात्र रोपाई भएको छ. धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ. सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भएर जम्मा उत्पादनको 70% योगदान रहेको छ भने पहाड़ी क्षेत्रमा 30% उत्पादन हुने गरेको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएकाले रोपाईका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: और फिर क्या होगा?
1: पार्टियां, दावतें,

0: सैन्य समुदायमा
1: रिलायबल
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रासपाको प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि मतदान जारी छ। घरातीदेखि पार्टीको नयाँ पदाधिकारी सदस्य चयनका लागि मतदान थालिएको थियो। आयोगका प्रमुख भवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा 384 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। 900 जना केन्द्रीय सदस्यका लागि त्यो उम्मेद्वारी परेको हो। मतदान उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा जारी रहेको छ। पहिलो चरणको मतदान सकिएपछि 2 घण्टाभित्र मतपरिणाम घोषणा हुने भनिएको छ। मतपरिणाम घोषणासँगै दोस्रो चरणको मतदान सुरु हुनेछ। दोस्रो चरणमा सबै प्रतिनिधिले पदाधिकारीका लागि मतदान गर्नेछन्। रासोपाले महाधिवेशनबाट नफर्किन प्रतिनिधिहरूलाई आग्रह गरिएको बताएको छ। हिजो सकिनुपर्ने महाधिवेशनमा अन्तिम दिनसम्म पनि मतदान हुन नसकेको भन्दै प्रतिनिधि फर्किन थालेपछि सो आग्रह गरिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ।
4: 141 प्रतिनिधि अब त्यसमा केही उद्घाटन सत्र पश्चात वा केही आजसम्म घट्नुभएको हुनसक्छ, तर हाम्रो पूर्ण प्रयास र हामीले प्रदेशगत नेतृत्वहरूलाई अनुरोध गरिराखेका छौँ, जिल्ला तहसम्मको नेतृत्वहरूलाई र भेटे जतिलाई नजानुहोस् है, बस्नुहोस् है, अलि यो मेहनत गरिदिनुहोस्, अलि कन्सिडर गरिदिनुहोस्।
3: महाधिवेशन ढिला हुनुको कारण बुझिएको उहाँको भनाइ छ।
4: हामीले स्वीकारोक्ति 7 रिभ्यूहरू गरिराखेका छौँ। काम ढिलो भएको छ, तर काम नगरी चाहिँ कोही पनि बसेको छैन। काम नगरेको कारणले ढिलो भएको होइन, केही प्रक्रिया नपुगेको कारणले, नजानेको कारणले, व्यवस्थापकीय अनुभवको कमीको कारणले मात्र ढिलो भएको, इन्टेन्सनले ढिलो भएको होइन भन्ने हामीले बुझ्दैनौँ।
3: चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले मापदण्ड नपुगेका निजी स्वास्थ्य संस्थालाई लाइसेन्स दिन लागिएको भन्दै आपत्ति जनाउनु भएको छ। नीति अनुसन्धान प्रतिष्ठान मार्फत सरकारले ल्याउन लागेको भनिएका सुझावप्रति गम्भीर आपत्ति जनाउँदै केसीले चिकित्सा शिक्षा क्षेत्रलाई पुनः अव्यवस्थित र अनियन्त्रित बनाउन लागिएको आरोप लगाउनु भएको छ। मापदण्ड र पूर्वाधार पूरा नगरेका निजी मेडिकल, डेन्टल तथा नर्सिङ कलेजहरूलाई उल्लेख्य संख्यामा सिट वृद्धि गरिएको भन्दै चिकित्सा शिक्षाको गुणस्तर खस्किने चेतावनी उहाँले दिनुभएको छ। यस्तो निर्णयले अन्तत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने चेतावनी उहाँको छ। डाक्टर केसीले सरकारसँग प्रस्तावित नीति तथा सम्बन्धित निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै नगरे सत्याग्रहसहितको आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्नुभएको छ। वैदिक सनातन धर्मावलम्बीले आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बिउ 1 महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयन एकादशीका दिन रोपिन्छ। निर्जला एकादशी समेत भनिनुभएकाले यस दिन व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। देशका 6 महानगरपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि बजेट सार्वजनिक गरेका छन्।
5: 6 महानगरको जम्मा बजेट आगामी वर्षका लागि करिब 54 अर्ब 3 करोड पुगेको छ। चालू आर्थिक वर्षमा यी महानगरको जम्मा बजेट करिब 53 अर्ब 7 करोड थियो। 6 महानगरको बजेट करिब 96 करोडले बढेको छ। सबैभन्दा ठूलो बजेट काठमाडौँ महानगरपालिकाको छ। काठमाडौँले आगामी वर्षका लागि 25 अर्ब 88 करोडको बजेट ल्याएको छ। चालू वर्षमा यहाँको बजेट 25 अर्ब 11 करोड थियो। बजेट करिब 77 करोडले बढेको छ। यस्तै ललितपुर महानगर पालिकाले 7 अर्ब 48 करोड 87 लाखको बजेट ल्याएको छ। चालू वर्षमा यसको बजेट 7 अर्ब 47 करोड 41 लाख थियो। बजेटमा सामान्य वृद्धि भए पनि पुँजीगत खर्च घटाइएको छ। कर्मचारी खर्च बढेकाले चालू खर्च बढेको महानगरले जनाएको छ। यस्तै पोखरा महानगरपालिकाले 7 अर्ब 15 करोड 25 लाखको बजेट ल्याएको छ। चालू वर्षमा 8 अर्ब 35 करोड 12 लाखको बजेट ल्याएको थियो। पोखराले करिब 1 अर्ब 20 करोडले बजेट घटाएको छ। चालू वर्षमा जेठ मसान्तसम्म पोखराको 40% मात्र बजेट खर्च भएको छ। भरतपुर महानगरपालिकाले पनि 5 अर्ब 51 करोड 70 लाखको बजेट ल्याएको छ। चालू वर्षमा 5 अर्ब 22 करोड रुपियाँको बजेट ल्याइएको थियो। बजेट यहाँ करिब 30 करोडले बढेको छ। वीरगंज महानगरपालिकाले बजेटको आकार बढाएको छ। आगामी वर्षका लागि 4 अर्ब 42 करोड 34 लाख रुपियाँको बजेट ल्याएको छ भने चालू वर्षमा बजेट 3 अर्ब 22 करोड 48 लाख थियो। बजेट करिब 1 अर्ब 20 करोडले बढेको छ। यस्तै विराटनगर महानगरपालिकाले 3 अर्ब 56 करोड 47 लाखको बजेट सार्वजनिक गरेको छ। चालू वर्षमा यसको बजेट 3 अर्ब 68 करोड 28 लाख थियो। बजेट करिब 12 करोडले घटेको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: स्थानीय समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रासोपा सरकारप्रति आशावादी देखिँदै आएका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रदेशसभा खारेज गर्न खोजेको भए त्यसलाई ठूलो भूल मानिने बताउनु भएको छ। प्रदेशसभा खारेज गर्नु प्रकारान्तरले संघीयता भत्काउने निर्णय हो भन्दै उहाँले आफै संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने अमान्य हुने बताउनु भएको छ। सार्वजनिक अपील गर्दै उहाँले सरकारले आफ्नो निर्णय एकतर्फी लागू गर्न खोजेमा दल विभिन्न जाति र आम समुदायबीच ठूलो विश्वासको संकट पैदा हुने र त्यसले देशलाई अनिष्टतिर धकेल्न सक्ने चेतावनी दिनुभएको छ। संविधान सभाबाट अधिकतम सहमतिसहित गरिएको पुरानो एकात्मक राज्यको संघीय पुनर्संरचना जानेर नजानेर भत्काइयो भने त्यसले गम्भीर जातीय क्षेत्रीय द्वन्द्व र अशान्ति सिर्जना गर्ने उहाँको पूर्वानुमान छ। संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप सुशासन र विकासतिरै केन्द्रित गर्नु बुद्धिमानी हुने उहाँले सुझाव समेत दिनुभएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरिदिएको छ। फिफा काउन्सिल ब्युरोको निर्णयसँगै नेपाली राष्ट्रिय टिम तथा क्लबहरूलाई फिफा र एएफसीले आयोजना गर्ने खेल प्रतिबन्ध हुनेछ। फुटबलमा तेस्रो पक्ष हावी भएको भन्दै सो निर्णय भएको जानकारी आएको एन्फाका महासचिव किरण राईले जानकारी दिनुभएको छ। एन्फामा सरकार र राष्ट्रिय खेलकुद परिषदले हस्तक्षेप गरेको भन्दै फिफाले अध्ययन गरिरहेको थियो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसम सडकमा 12 घण्टापछि यातायात सेवा सञ्चालन भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 महभीरमा गाडीमाथि ढुङ्गा खसेर च्यापिँदा कोरला नाकाबाट विद्युतै गाडी चलाएर पोखरातर्फ आउँदै गरेका वीरगन्जका सोहेल मियाको मृत्यु भएको थियो। सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरसनले सवारी आवत जावत नियमित भएको जानकारी दिनुभयो। विस्फोटक पदार्थको प्रयोग गरेर फराकिलो बनाउने काम भइरहेको सडकमा गोडिरहेको अवस्थामा ढुङ्गा खसेर अट्ठाएको गाडीभित्र एक्लै रहेका मिया च्यापिनु भएको थियो। सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा उद्धार गरेर प्रदेश अस्पताल बेनीमा ल्याइएका मियालाई चिकित्सकले राति मृत घोषणा गरेका प्रहरी इन्स्पेक्टर सागर तिमल सिन्हाले बताउनुभयो। बाढीका कारण सङ्खुवासभाको मकालु गाउँपालिकामा बनिरहेको 45 मेगावाटको कसुवा खोला हाइड्रो पावरमा ठूलो क्षति पुगेको छ। आयोजनाको ड्यामसाइटमा बाढी पसेर क्षति भएको प्रहरी इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनुभयो। बाढीले निर्माण कम्पनी माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर मिक्सर कङ्क्रिट पम्प मेसिन 60 टन रड 500 बोरा सिमेन्ट बगाएको कम्पनीका म्यानेजर दीपक महतोले बताउनुभयो। त्यस्तै इसुवा हाइड्रो पावर आयोजनाका 100 मिलिमिटर ब्यासका 2 पाइप पहिरोले बगाएको छ भने बिछाइएका 200 मिटर पाइपमा क्षति पुगेको छ। बाढीले नुर्बुचौर र नुर्बु गाउँ जोड्ने इसुवा खोलाको झोलङ्गे पुल बगाएको छ। नुर्बु खोल्सीमा रहेको सार्वजनिक पानी घट्टा तथा 4 काठे पुल पनि बगेका छन्। यस वर्ष मध्य प्रदेशमा आँप उत्पादन घटेको छ।
4: यस वर्ष हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनु भएको छ। किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैँचा व्यवस्थापन तथा सिंचाई प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्याएपछि किसान भने चिन्तित छन्। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। सो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 2,94,567 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 29,880 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 11.43 मेट्रिक टन उत्पादकत्वका दरले 3,31,445 मेट्रिक टन आँप उत्पादन भएको थियो। तुलनात्मक रूपमा चालू वर्ष आँप खेतीको क्षेत्रफल 2,694 हेक्टरले बढे पनि उत्पादन 46,878 मेट्रिक टनले घटेको छ। मध्य प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपाली लगायतका जातका आँप उत्पादन हुने गर्छ। यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाका साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ।
3: 7 म्याग्निच्युड माथिका 2 भुइँचालापछि भेनेजुएलामा आपतकाल लगाइएको छ। उद्धारकर्मीले भग्नावशेषमा पुर्याएकाको उद्धार गरिरहेका छन्। 7.5 र 7.1 म्याग्निच्युडको भूकम्पपछि मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि अवरुद्ध भएको छ। अमेरिकी भूगर्भ एजेन्सीले यो भुइँचालोको कारण 10,000 बढीको ज्यान जाने सम्भावना 44% रहेको बताएको छ। काराकासका स्थानीय गोन्जालो मदुरो
2: And the numbers and the images are shocking. More than 3 buildings completely fell down to the ground. The worry in the people around us is crazy. What truly worries me is the older people. And
3: 커버 했기네. 남스카.
1: 요 BFBS 콜카 라디오.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्रालयले भेनेजुएला भूकम्पमा भएको क्षतिप्रति दुःख प्रकट गरेको छ। मन्त्रालयले वक्तव्य जारी गर्दै राजधानी काराकास समेत विभिन्न ठाउँमा पुरिएका नागरिकको चुस्त उद्धारका लागि प्रार्थना गरिने बताएको छ। सङ्कटका समयमा नेपाल भेनेजुएला र मुलुकका नागरिकसँग साथी रहने पनि विज्ञप्तिमा जनाइएको छ। भूकम्पपछि उद्धार भइरहेका फुटेज सार्वजनिक भएकामा कम्तीमा 32 जनाको मृत्यु र 700 बढी घाइते भएका छन्। कङ्ग्रेस महामन्त्री प्रदीप पौडेलले कच्चा तेलको मूल्यमा आएको कमी नेपालमा लागू नभएको भन्दै दुःखद भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 30% भारी गिरावट आउँदा पनि नेपालमा नघटाइएको भन्दै उहाँले प्रश्न गर्नुभएको छ। ऑयल निगमले प्रशोधित तेल किन्ने भएकाले तुरन्तै मूल्य नघट्ने बताएर बहाना देखाउने गरेको उहाँको भनाइ छ। यतिका दिन बितिसक्दा पनि मूल्य घटिरहेको वास्तविक सूचना समेत नदिई तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आम उपभोक्ता थप मारमा परेका उहाँले उल्लेख गर्नुभएको छ। मूल्य नघटाएर नेपाल सरकार र निगमभित्रको सुशासनको अभाव, श्रम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको पौडेलको टिप्पणी छ। उहाँले स्वचालित मूल्य प्रणाली लागू गर्न आग्रह गर्नुभएको छ। चीनसँग विज्ञान प्रविधि र नवप्रवर्तनमा 3 वर्ष अघि भएको सहमति अघि बढाइने भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले चिनिया राजदूत चाङ माओविङसँग सहकार्य सम्बन्धी 2023 भएको सम्झौतालाई अगाडि बढाउन कमिटी गठन गर्न छलफल गरेको बताउनु भएको छ। नेपालमा नवप्रवर्तन केन्द्र, जैविक प्रविधि क्षेत्रमा अनुसन्धान, उच्च हिमाली क्षेत्र र हिमाली जडीबिटीको अनुसन्धान, इकोलोजिकल अनुगमनका लागि उपग्रह तथ्याङ्क साझेदारी, एआई जस्ता विषयमा छलफल गरिएको उहाँको भनाइ छ। वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि सबै विद्यालयमा आजदेखि 4 दिनका लागि बिदा दिइएको छ। वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको छ। बर्खे बिदाबाट कट्टा हुने गरी महानगर अन्तर्गतका बाल विकासदेखि कक्षा 12 सम्मका सबै विद्यालय बन्द गर्ने सूचना निकालिएको छ। सर्वपक्षीय बैठकले मुस्लिम समुदायको पर्व दाहालाई शान्तिपूर्ण बनाउन 9 बुँदे आचार संहिता जारी गरेको छ। देशका 6 महानगरपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि बजेट ल्याएका छन्।
4: 6 महानगरको जम्मा बजेट आगामी वर्षका लागि करिब 54.3 करोड पुगेको छ। चालु आर्थिक वर्षमा यी महानगरको जम्मा बजेट करिब 53.7 करोड थियो। 6 महानगरको बजेट करिब 96 करोडले बढेको छ। सबैभन्दा ठूलो बजेट काठमाडौँ महानगरपालिकाको छ। काठमाडौँले आगामी वर्षका लागि 25.88 करोडको बजेट ल्याएको छ। चालु वर्षमा यहाँको बजेट 25.11 करोड थियो। बजेट करिब 77 करोडले बढेको छ। यस्तै ललितपुर महानगर पालिकाले 7.48 करोड 87 लाखको बजेट ल्याएको छ। चालु वर्षमा यसको बजेट 7.47 करोड 41 लाख थियो। बजेटमा सामान्य वृद्धि भए पनि पुँजीगत खर्च घटाइएको छ। कर्मचारी खर्च बढेकाले चालु खर्च बढेको महानगरले जनाएको छ। यस्तै पोखरा महानगरपालिकाले 7.15 करोड 25 लाखको बजेट ल्याएको छ। चालु वर्षमा 8.35 करोड 12 लाखको बजेट ल्याएको थियो। पोखराले करिब 1.20 करोडले बजेट घटाएको छ। चालु वर्षमा जेठ मसान्तसम्म पोखराको 40% मात्र बजेट खर्च भएको छ। भरतपुर महानगरपालिकाले पनि 5.51 करोड 70 लाखको बजेट ल्याएको छ। चालु वर्षमा 5.22 करोड रुपियाँको बजेट ल्याइएको थियो। बजेट यहाँ करिब 30 करोडले बढेको छ। वीरगन्ज महानगरपालिकाले बजेटको आकार बढाएको छ। आगामी वर्षका लागि 4.42 करोड 34 लाख रुपियाँको बजेट ल्याएको छ भने चालु वर्षमा बजेट 3.22 करोड 48 लाख थियो। बजेट करिब 1.20 करोडले बढेको छ। यस्तै विराटनगर महानगरपालिकाले 3.56 करोड 47 लाखको बजेट सार्वजनिक गरेको छ। चालु वर्षमा यसको बजेट 3.68 करोड 28 लाख थियो। बजेट करिब 12 करोडले घटेको छ। चालु वर्षमा भने महानगरले 44.76% मात्र बजेट खर्च गर्न सकेको छ।
3: काठमाडौँको तारकेश्वर नगरपालिकाले वडा नम्बर 8 जरङ्खुमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै डोजर चलाएको छ। महादेव खोला करिडोरको मापदण्डभित्र अतिक्रमित गरेर बनाइएका घरटहरा हटाइएको नगरपालिकाले बताएको छ। तारकेश्वर नगरपालिका उपप्रमुख सृजना बुर्लाकोटी:
5: मैले यही जानकारी गराएँ, यो करिडोरको मापदण्ड सबै नागरिकले बुझ्नुपर्छ। करिडोरको मापदण्ड 10 मिटर हो र मैले घर बनाउँदै गर्दा, मैले संरचना क्रिएट गर्दै गर्दा मैले छोड्नुपर्छ भनेर बुझ्नुपर्ने चाहिँ सबै नागरिकले हो, म यही मिडियाहरू मार्फत जानकारी पनि गर्न चाहन्छु। पक्की घर पनि भत्किन्छ, यो पक्की नत्र भनेर यो बाटोको कुनै उद्देश्य नै रहँदैन।
3: र वैदिक सनातन धर्मावलम्बीले आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: भक्तपुरमा बर्ड फ्लू पुष्टि भएको छ. चाँगुनारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ. बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण 2, 8 र 9 पालिएका 38,795 कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमित श्रेष्ठले जानकारी दिनुभयो. बर्ड फ्लू रोगका कारण सूर्य विनायक 1, 4 र 8 9,378 कुखुरा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो. राजोपाले महाधिवेशनबाट नफर्किन प्रतिनिधिहरूलाई आग्रह गरिएको बताएको छ. हिजो सकिनुपर्ने महाधिवेशनमा अन्तिम दिनसम्म पनि मतदान हुन नसकेको भन्दै प्रतिनिधि फर्किन थालेपछि सो आग्रह गरिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ.
4: 140 प्रतिनिधि अब त्यसमा केही उद्घाटन सत्र पश्चात वा केही आजसम्म घट्नुभएको हुनसक्छ. तर हाम्रो पूर्ण प्रयास र हामीले प्रदेशगत नेतृत्वहरूलाई अनुरोध गरिराखेका छौँ. जिल्ला तहसम्मको नेतृत्वहरूलाई र भेटे जतिलाई नजानुहोस् है, बस्नुहोस् है, अलि यो मेहनत गरिदिनुहोस्, अलि कन्सिडर गरिदिनुहोस्.
3: महाधिवेशन ढिला हुनुको कारण बुझिएको उहाँको भनाइ छ.
4: हामीले स्वीकारोक्ति 7 रिभ्यूहरू गरिराखेका छौँ. काम ढिलो भएको छ, तर काम नगरी चाहिँ कोही पनि बसेको छैन. काम नगरेको कारणले ढिलो भएको होइन, के प्रक्रिया नपुगेको कारणले, नजानेको कारणले, व्यवस्थापकीय अनुभवको कमीको कारणले मात्र ढिलो भएको, इन्टेन्सनले ढिलो भएको होइन भन्ने हामीले बुझ्दैनौँ.
3: राजोपाले 900 केन्द्रीय सदस्य निर्वाचित गरेपछि पदाधिकारी चयन हुने बताएको छ. 384 उम्मेद्वार रहेकामा 3,800 बढी मतदाता सूचीकृत गरिएको छ. विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर पदमार्गको सिनुवासम्म बिजुली विस्तार गरिएको छ. स्थानीय पर्यटन व्यवसायले भने बेस क्याम्पसम्म राष्ट्रिय प्रसारण पुर्याउन माग गरेका छन्. पोखराबाट कृष्ण दवाडीको रिपोर्ट.
5: घान्द्रुकसम्म पुगेको बिजुली लाइन यस वर्ष 50 किमी विस्तार गरेपछि स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रा सहज हुनेछ. वर्षौंदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत सेवा पाउने भएका हुन्. हाल सिनुवासम्म पुगेको बिजुली बेस क्याम्पसम्म नै विस्तार गर्नुपर्ने स्थानीय होटल व्यवसायी हिमबहादुर गुरुङ बताउनुहुन्छ.
6: बम्बु अब धोबान, हिमालय, देउराली, एबिसी, एमबिसी अब छ नि ठाउँ त. अब खोइ जतिसम्म लानु पायो भने अब अलिकति जाडो समयमा अब हिटरसिटरहरू अबको आवश्यक अब थियो. अब
5: विशेष गरी छोमरङ भन्दा माथिल्लो क्षेत्रमा विद्युत पोल र ट्रान्सफर्मर हेलिकप्टर मार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ. नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सजीव श्री रम्तेलले घान्द्रुक बस पार्कबाट झिनु र छोमरङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी प्रवाह सुरु भइसकेको बताउनुभयो.
7: बजेट निकालेर त्यो अन्नपूर्ण बेस क्याम्पको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन चाहिँ पुर्याउने भनेर चाहिँ हामीले चाहिँ भन्नुभएको थियो. त्यो 79 सालमा चाहिँ हामीले बिएनके कन्स्ट्रक्सन भन्ने चाहिँ एउटा ठेगा छ, उसले चाहिँ पारेको लगभग 2,25,00,000 लेबर कस्ट भएको टेन्डर चाहिँ.
3: मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी झमसम सडकमा 12 घण्टापछि यातायात सेवा सञ्चालन भएको छ. म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 महभीरमा गाडीमाथि ढुङ्गा खसेर चापिँदा कोरला नाकाबाट विद्युतै गाडी चलाएर पोखरातर्फ आउँदै गरेका वीरगञ्जका सोहेल मियाको मृत्यु भएको हो. सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरसनले सवारी आवत जावत नियमित भएको जानकारी दिनुभयो. विस्फोटक पदार्थको प्रयोग गरेर फराकिलो बनाउने काम भइरहेको सडकमा गुडिरहेको अवस्थामा ढुङ्गा खसेर अड्याएको गाडीभित्र एक्लै रहेका मिया चापिनु भएको थियो. सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा उद्धार गरेर प्रदेश अस्पताल पेनी लगाएका मियालाई चिकित्सकले राति मृत घोषणा गरेका प्रहरी इन्सपेक्टर सागर तिमल सिन्हाले बताउनुभयो. यस वर्ष मध्य प्रदेशमा आँप उत्पादन घटेको छ.
8: यस वर्ष हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि
2: विज्ञ दिनेश यादवले बताउनु भएको छ। किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैंचा व्यवस्थापन तथा सिंचाई प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्याएपछि किसान भने चिन्तित छन्। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। सो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 2,54,500 मेट्रिक टन आँप।

0: कैलालीमा ग्रेनेड विस्फोट हुँदा एकजना नेपाली सैनिकको ज्यान गएको छ। कैलालीको मुहानियाल गाउँपालिका साथको जल्पा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलालीका डिएसपी योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभएको हो। आज बिहान सभा 9 बजेतिर सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएको बेला ग्रेनेड पड्काउने क्रममा विष्ट घाइते हुनुभएको थियो। विस्फोटबाट उहाँको दाहिने हत्केला र शरीरमा छलाल आएको थियो। कञ्चनपुरका विष्टको लम्कीको लाल रत्न अस्पतालमा उपचार क्रममा आज दिउँसो 12 बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। यही घटनामा सहसेनानी हिमराज जोशी पनि छरा लागेर घाइते हुनुभएको छ। जोशीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएको पनि डिएसपी तिमल सिन्हाले जानकारी दिनुभएको छ। एमाले महासचिव शंकर पोखरेलले प्रदेशको विषयलाई लिएर रासोपाले समाजमा नयाँ राजनैतिक द्वन्द्वको बिउ रोपेको आरोप लगाउनु भएको छ। आज दिउँसो सामाजिक सञ्जाल मार्फत पोखरेलले चुनावको बेला प्रदेश र स्थानीयतालाई थप बलियो बनाउने दावी गरेर जनताको मन जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन मार्फत संघीयताको विरूद्धमा आफूलाई उभ्याउने काम गरेको टिप्पणी गर्नुभएको हो। चुनावमा एउटा बाचा गर्ने र सत्तामा पुगेपछि ठिक विपरीत क्रियाकलाप अघि बढाउने सत्तारूढ दलको यो चरित्रले समाजमा नयाँ राजनैतिक द्वन्द्वको बिउ नरोपस् भन्ने कुरामा सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ। उहाँले निर्वाचनको बेला गरिएका बाचा विपरीतका गतिविधि विरूद्ध एकजुट भएर खबरदारी गर्न पनि आह्वान गर्नुभएको छ। संघीयता आदिवासी जनजाति मधेसी दलित र अल्पसंख्यक समुदाय र पिछडिएको क्षेत्रको दशकको लामो आकांक्षा र संघर्षको परिणाम भएको उहाँको तर्क छ। परराष्ट्र मन्त्रालयले भेनेजुएला भूकम्पमा भएको क्षतिप्रति दुःख प्रकट गरेको छ। मन्त्रालयले वक्तव्य जारी गर्दै राजधानी काराकास समेत विभिन्न ठाउँमा पुरिएका नागरिकको सुस्थ उद्धारका लागि प्रार्थना गरिने बताएको छ। संकटका बेला नेपाल भेनेजुएला र मुलुकका नागरिकसँग साथै रहने पनि विज्ञप्तिमा जनाइएको छ। भूकम्पपछि उद्धार भइरहेका फुटेज सार्वजनिक भएकामा कम्तीमा 32 जनाको मृत्यु र 700 बढी घाइते भएका छन्। काँग्रेस महामन्त्री प्रदीप पौडेलले कच्चा तेलको मूल्य आएको कमी नेपालमा लागू नभएको भन्दै दुःखद भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 30% गिरावट हुँदा पनि नेपालमा नघटाइएको भन्दै उहाँले प्रश्न उठाउनु भएको हो। यतिका दिन बितिसक्दा पनि मूल्य घटिरहेको वास्तविक सूचना समेत नदिएर तथ्य लुकाउँदै पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आम उपभोक्ता थप मारमा परेको उहाँको भनाइ छ। मूल्य नघटाएर नेपाल सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको पौडेलको टिप्पणी छ। उहाँले स्वचालित मूल्य प्रणाली लागू गर्न भन्नुभएको छ। भारतमा बर्ड फ्लू पुष्टि भएको छ। भक्तपुरमा बर्ड फ्लू पुष्टि भएको छ। चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको हो। त्यहाँको कुखुरा नष्ट गरिएको छ। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण 2, 8, 9 पालिएका 38,700 कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमिक श्रेष्ठले जानकारी दिनुभएको हो। बर्ड फ्लूका कारण सूर्यविनायक 1, 4, 8 9,300 कुखुरा नष्ट गरिएको छ। विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर पदमार्गको सिनुवासम्म बिजुली विस्तार गरिएको छ। स्थानीय पर्यटन व्यवसायले भने बेस क्याम्पसम्म राष्ट्रिय प्रसारण पुर्याउन माग गरेका छन्। पोखराबाट कृष्ण दबाडीको रिपोर्ट।
1: घान्द्रुकसम्म पुगेको बिजुली लाइन यस वर्ष 50 किमी विस्तार गरेपछि स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रा सहज हुनेछ। वर्षौंदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत सेवा पाउने भएका हुन्। हाल सिनुवासम्म पुगेको बिजुली बेस क्याम्पसम्म नै विस्तार गर्नुपर्ने स्थानीय होटल व्यवसायी हिमबहादुर गुरुङ बताउनुहुन्छ।
2: बम्बु अब दोभान, हिमालय, देउराली, एबिसी, एमबिसी अब छ नि ठाउँ त। अब खै जतिसम्म लानु पायो भने अब अलिकति जाडो समयमा अब हिटर अबको आवश्यक अब थियो। अब
1: विशेष गरी छोमरङ भन्दा माथिल्लो क्षेत्रमा विद्युत पोल र ट्रान्सफर्मर हेलिकप्टर मार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ।
0: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोको निर्णयसँगै नेपाली राष्ट्रिय टोली र क्लबहरूलाई फिफा र एएफसीले आयोजना गर्ने खेलमा प्रतिबन्ध हुनेछ। फुटबलमा तेस्रो पक्ष हावी भएकाले यो निर्णय भएको जानकारी आएको एन्फाका महासचिव किरण राईको भनाइ छ। एन्फामा सरकार र राष्ट्रिय खेलकुद परिषदले हस्तक्षेप गरेको भन्दै फिफाले अध्ययन गरेको थियो।
3: पीएफबीएस गोरखा रेडियो हो।

0: कैलालीमा ग्रेनेड विस्फोट हुँदा एकजना नेपाली सैनिकको ज्यान गएको छ। कैलालीको मोहन्याल गाउँपालिका सातको जाल्पा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलालीका डीएसपी योगेन्द्र तिमिल सेनाले जानकारी दिनुभएको हो। आज बिहान 9:15 बजेतिर सुदूरपश्चिम पृथना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका बेला ग्रेनेड पड्काउने विष्ट घाइते हुनुभएको थियो। विस्फोटबाट उहाँको दाहिने हत्केला र शरीरमा छर्रा लागेको प्रहरीको भनाइ छ। कञ्चनपुरका विष्टको लम्कीको लाल रत्न अस्पतालमा उपचारका क्रममा आज मध्याह बाह्र बजीतिर मृत्यु भएको हो। यो घटनामा सहसेनानी हेमराज जोशी पनि छर्रा लागेर घाइते हुनुभएको छ। जोशीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइएको पनि डीएसपी तिमिल सेनाले जानकारी दिनुभएको छ। एमाले महासचिव शंकर पोखरेलले प्रदेशको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले समाजमा नयाँ राजनैतिक द्वन्दको बिउ रोप्न खोजेको आरोप लगाउनु भएको छ। सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले चुनावका बेला प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने दावी गरेर जनताको मन जितेको रासोपाले महाधिवेशन मार्फत संहिताकै विरूद्धमा आफूलाई उभ्याउने काम गरेको टिप्पणी गर्नुभएको हो। आदिवासी जनजाति मधेसी दलित अल्पसंख्यक समुदाय र पिछड़िएको क्षेत्रको दशकौं लामो संघर्षबाट संघीयता आएको तर्क गर्दै पोखरेल ले महाधिवेशन मार्फत राजसभाले समाजमा नयाँ राजनैतिक द्वन्दको बिउ रोप्न खोजेको आरोप लगाउनु भएको हो। चुनाव विपरीतका गतिविधि विरूद्ध एकजुट हुन समेत उहाँले आह्वान गर्नुभएको छ। राजसभाले प्रदेशको पुनर्संरचना गर्ने प्रस्ताव सार्वजनिक गरेपछि विशेष गरी मधेसमा असन्तुष्टि बढ़ेको छ। चितवनमा जारी राजसभाको महाधिवेशन बन्द सत्रमा उपसभापति स्वर्णिम वाग्ले खर्चिलो प्रशासनिक संरचनालाई घटाउन प्रदेश सभाको खारेजी र 753 स्थानीय तहको संख्यामा एक तिहाई कटौती गर्ने अर्थ राजनीतिक प्रतिवेदन प्रस्ताव गरेपछि मधेसमा विरोध हुन थालेको हो। वाग्लेको प्रस्तावमा 7 प्रदेशसभा विघटन गरी स्थानीय तहका निर्वाचित प्रमुखबाट प्रदेश परिषद स्थापना गरिने उल्लेख छ। राजसभा सरकारप्रति सकारात्मक देखिँदै आएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रदेशसभा खारेज गर्न खोजेको भए ठूलो भूल हुने चेतावनी दिनुभएको छ। प्रदेशसभा खारेज गर्नु प्रकारान्तरले संघीयता भत्काउने निर्णय हो भन्दै उहाँले आफै संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय लाद्ने हो भने अमान्य हुने चेतावनी दिनुभएको हो। उहाँले सार्वजनिक अपील गर्दै सरकारले एकतर्फी निर्णय लागू गर्न खोजेमा दल विभिन्न जाति र आम जनसमुदाय बीचमा ठूलो विश्वासको संकट पैदा हुने र त्यसले मुलुकलाई अनिष्टतिर धकेल्न सक्ने चेतावनी पनि दिनुभएको छ। संविधान सभाबाट अधिकतम सहमति सहित गरिएको संघीय पुनर्संरचना जानेर नजानेर भत्काएमा त्यसले गम्भीर जातीय क्षेत्रीय द्वन्द र अशान्ति सिर्जना हुने उहाँको दावी छ। संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप सुशासन र विकासतिरै केन्द्रित हुन पनि उहाँले राजसभालाई सुझाव दिनुभएको छ। राजसभा केन्द्रीय सदस्यका उम्मेद्वारले उपनाम हटाएकोदेखि क्रम तलमाथि पारिदिएको भन्दै सामाजिक सञ्जालमा तितो पोखेका छन्। नेत्री टेक संग्रौलाले आफ्नो ज्वाला उपनाम मतपत्रबाट हटाइएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उम्मेद्वारले दर्ता गर्दा टीका संग्रौला ज्वाला उल्लेख गरे पनि मतदानको बेला ज्वाला गायब पारिएको भन्दै उहाँले आपत्ति जनाउनु भएको हो। अरू उम्मेद्वार गणेश कार्की यज्ञमणी नेौपानी र राजीव खत्रीले पनि नामावलीको क्रम तलमाथि पारिएको भन्दै असन्तोष व्यक्त गर्नुभएको छ। उम्मेद्वार कार्कीले प्रारम्भिक सूचीमा आफूभन्दा तल नाम परेका साथीलाई मतदानका लागि तयार पारेको सूचीमा आफूभन्दा अगाडि राखिएको भन्दै आपत्ति जनाउनु भएको छ। अर्का नेता यज्ञमणी नेौपानीले आफूभन्दा पछि उम्मेद्वारको फर्म भरेकाहरूको नाम आफ्नोभन्दा अगाडि राखिएको भन्दै असन्तुष्टि पोख्नु भएको छ। अर्का नेता राजीव खत्रीले भने मतदानको विषयमा आपत्ति जनाउनु भएको छ। चुनावको बेला आफ्नै प्रतिस्पर्धीलाई समेत भोट हाल्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले नो भोटिङको धजी उडाइएको टिप्पणी गर्नुभएको छ। अर्की नेत्री आशिका तामाङले पनि मनोनयन दर्ता गर्ने बेला 37 नाम परेकोमा भोटिङ मेसिनमा 106 पुर्याइएको भन्दै फेसबुक मार्फत आपत्ति जनाउनु भएको छ। बाढ़ीका कारण संघसभाको मकालु गाउँपालिकामा बनिरहेको 45 MW कसुवा खोला हाइड्रो पावरमा ठूलो क्षति पुगेको छ।
1: आयोजनाको ड्याम साइटमा बाढी पसेर क्षति भएको प्रहरी इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भएको छ। बाढीले निर्माण कम्पनी माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर मिक्सचर कंक्रिट पम्प मेसिन 60 टन रड 500 बोरा सिमेन्ट बगाएको कम्पनीका म्यानेजर दीपक महतोले जानकारी दिनुभएको छ। यस्तै इसुवा हाइड्रो पावर आयोजनाका 100 मिलिमिटर ब्यासका 2 पाइप पहिरोले बगाएको छ। बिछाइएका 200 मिटर पाइपमा क्षति पुगेको छ। बाढीले नुर्बुचौर र नुर्बु गाउँ जोड्ने इसुवा खोलाको झोलुङ्गे पुल बगाएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: रासपाका करिब एक तिहाई जनप्रतिनिधि भोटे नहाली घर फर्किएको पाइएको छ। आज केन्द्रीय सदस्यका लागि भएको मतदानमा 4,311 प्रतिनिधि मध्ये 2,959 जनाले मात्रै भोट हालेका हुन्। 379 जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकोमा 900 जना निर्वाचित हुनेछन्। रासपा केन्द्रीय सदस्यका उम्मेद्वारले उपनाम हटाएकोदेखि क्रम तलमाथि पारिदिएको भन्दै सामाजिक सञ्जालमा तितो पोखेका छन्। नेत्री टिका संग्रौलाले आफ्नो ज्वाला उपनाम मतपत्रबाट हटाइएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उम्मेदवारी दर्ता टिका संग्रौला ज्वाला उल्लेख भए पनि मतदानको बेला ज्वाला गायब पारिएको भन्दै आपत्ति जनाउनु भएको छ। अरू उम्मेद्वार गणेश कार्की, यज्ञमणि नेउपाने र राजीव खत्रीले पनि नामावलीको क्रम तलमाथि पारिदिएको भन्दै असन्तोष व्यक्त गर्नुभएको छ। उम्मेद्वार कार्कीले प्रारम्भिक सूचीमा आफूभन्दा तल नाम पारेका साथीलाई मतदानका लागि तयार पारेको सूचीमा आफूभन्दा अगाडि राखिएको भन्दै आपत्ति जनाउनु भएको छ। अर्का नेता यज्ञमणि नेउपानेले आफूभन्दा पछि उम्मेद्वारको फर्म भरेकाहरूको नाम आफ्नोभन्दा अगाडि राखिदिएको भन्दै असन्तुष्टि पोख्नु भएको छ। अर्का नेता राजीव खत्रीले भने मतदानकै विषयमा आपत्ति जनाउनु भएको छ। चुनावको बेला आफ्नै प्रतिस्पर्धीलाई समेत भोट हाल्नुपर्ने बाध्यतामा पारेको भन्दै उहाँले नो भोटिङको धज्जी उडाइएको टिप्पणी गर्नुभएको छ। अर्कै नेत्री आशिका तामाङले पनि मनोनयन दर्ता गर्ने बेलामा 37 नम्बरमा नाम परेकोमा भोटिङ मेसिनमा 106 नम्बरमा पुर्याइएको भन्दै फेसबुक मार्फत आपत्ति जनाउनु भएको छ। अस्पतालमा रेबिज विरुद्धको खोप नहुँदा बिरामीको ज्यान जान थालेको खबर सार्वजनिक हुन थालेपछि स्वास्थ्य मन्त्रालयले बचाउ गरेको छ। हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयको दावी छ। हाल केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पतालका भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीको भनाइ छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप आइसकेको र थप 4,500 भायल खोप केही दिन भित्र आउने उहाँको दावी छ। खोपको व्यवस्थित वितरण र सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार टेको अस्पतालमा करिब 40 दिनलाई पुग्ने एन्टी रेबिज खोप बाँकी रहेको छ। कक्षा बाह्रको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले काठमाडौँमा प्रदर्शन गरेका छन्। कक्षा बाह्रको नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनमूल्याङ्कन र पुनयोगको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीले आज माइती घरमा प्रदर्शन गरेका हुन्। उनीहरूले 12 वर्षको मेहनत खेर गएको जिम्मेवार को भन्दै जवाफमा आएका छन्। छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि हुँदा आफूहरू मारमा परेको उनीहरूको भनाइ छ। विद्यार्थीले निष्पक्ष छानबिन, निशुल्क रिट्युटोरिङ, उत्तर पुस्तिका पुनः परीक्षण र पुनमूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग राखेका छन्। शिक्षा मन्त्रालयले भने कक्षा बाह्रको नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको दावी गरेको छ। कैलालीमा ग्रेनेड विस्फोट हुँदा एकजना नेपाली सैनिकको ज्यान गएको छ। कैलालीको मोहनियाल गाउँपालिका साथको जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका हुँदा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलालीका डिएसपी योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभएको हो। आज बिहान सभा 9 बजेतिर सुदूरपश्चिम पृथ्वीनाथ तालिमिक शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका बेला ग्रेनेड पड्काउने क्रममा विष्ट घाइते हुनुभएको थियो। विस्फोटबाट उहाँको दाहिने हत्केला र शरीरमा छर्रा लागेको प्रहरीको भनाइ छ। कञ्चनपुरका विष्टको लम्कीको लाल रत्न अस्पतालमा उपचार क्रममा आज दिउँसो 12 बजेतिर मृत्यु भएको हो। यही घटनामा सहसेनानी हिमराज जोशी पनि छरा लागेर घाइते हुनुभएको छ। जोशीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएको डिएसपी तिमन सिन्हाले जानकारी दिनुभएको छ। विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर पदमार्गको सिनुवासम्म बिजुली विस्तार भएको छ। स्थानीय पर्यटन व्यवसायीले बेस क्याम्पसम्म राष्ट्रिय प्रसारण पुर्याउन माग गरेका छन्। पोखराबाट कृष्ण दबाडीको रिपोर्ट।
1: घान्द्रुकसम्म पुगेको बिजुली लाइन यस वर्ष 50 किमी विस्तार गरेपछि स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रा सहज हुनेछ। वर्षौंदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत सेवा पाउने भएका हुन्। हाल सिनुवासम्म पुगेको बिजुली बेस क्याम्पसम्म नै विस्तार गर्नुपर्ने स्थानीय होटल व्यवसायी हिमबहादुर गुरुङ बताउनुहुन्छ।
2: बम्बु अब दोभान, हिमालय, देउराली, एबिसी, एमबिसी अब छ नि ठाउँ त। अब खै जतिसम्म लानु पायो भने अब अलिकति जाडो समयमा अब हिटर अबको आवश्यक अब थियो। अब
1: विशेष गरी छोमरङ भन्दा माथिल्लो क्षेत्रमा विद्युत पोल र ट्रान्सफर्मर हेलिकप्टर मार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ।
0: सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ। सम्पत्ति शुद्धिकरणको असुरमा पक्राउ परेका पौडेललाई गैर कानुनी राखिएको भन्दै हिजो
3: यो बीएफबीएस गोर्खा रेडियो।

0: सरकारले कक्षा 12 को परीक्षाको विषयमा विद्यार्थीले उठाएका विषयबारे छानबिन गर्न समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको जानकारी दिनुभएको छ। कक्षा 12 को परीक्षाको नतिजा हतारमा प्रकाशन गर्दा गडबड भएको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गर्दै आएका छन्। उनीहरूले आज माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका छन्। यसलाई लिएर आफ्नो ध्यान आकर्षण भएको मन्त्री पोखरेलले बताउनुभयो। नतिजा प्रकाशन गर्न हतार नगरिएको उहाँको दावी छ। आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छुट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको मन्त्री पोखरेलको भनाई छ। छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि हुँदा आफूहरू मारमा परेको विद्यार्थीहरूको भनाई छ। विद्यार्थीले निष्पक्ष छानबिन, निशुल्क री टोटलिङ, उत्तर पुस्तिका पुनः परीक्षण र मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका पौडेललाई गैरकानूनी थुनामा राखिएको दावी गर्दै पौडेल पत्नी दोमायाले हिजो सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हाल्नु भएको थियो। सम्पत्ति शुद्धिकरण विभागले पौडेललाई गएको सोमबार सुर्खेतबाट पक्राउ गरी अस्ति मंगलबार काठमाडौँ ल्याएको थियो। थप अनुसन्धानका लागि विशेष अदालतले 7 दिनको म्याद दिएको छ। पौडेललाई हाल सानिपाको प्रहरी हिरासतमा राखिएको छ। बीपी राजमार्गको काभ्री पलाञ्चोक सिन्धुली खण्डमा पुननिर्मित ट्र्याकबाटै सवारी आवागमनको तयारी गरिएको छ।
1: राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा ठूला ढुङ्गा राखेर सड़क तयार गरिरहेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। असार 2 सातादेखि सवारी साधन सञ्चालन गर्ने गरी तयारी भइरहेको कार्यालयका प्रमुख सुमन योगेशले बताउनु भयो। उहाँका अनुसार हाल पनि 4 स्थानमा माथिबाट गाड़ी सञ्चालन गर्न सक्ने अवस्था छ भने तत्कालै पनि बाढ़ी आएमा माथिबाटै चलाउन शुरू गर्न सकिनेछ। बाढ़ी पहिरोले राजमार्गको सड़क क्षतिग्रस्त बनाएपछि हाल रोशीखोलामा अस्थायी डाइभर्सन बनाएर सवारी आवागमन गराउँदै आइएको छ। 400 बेसी बोक्सीगुना, कालढुङ्गा र डाला बेसीको एउटा खण्ड तयार भइसकेको योगेशको भनाइ छ। विक्रमसम्म 2081 असोजको बाढ़ी पहिरोले राजमार्ग अन्तर्गत भकुण्डे बेसीदेखि नेपाल थोकसम्म करिब 30 किलोमिटर सड़कमा क्षति पुर्याएको थियो। त्यसपछि पटक पटकका वर्षाले सवारी सञ्चालन गर्न रोशीखोलामा अस्थायी रूपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो। हाल बर्खायामघि 7 मिटर उचाइसम्म सड़क बनाएर ग्राभेल राख्न थालिएको छ भने वर्षापछि खोलाबाट करिब 10 मिटर उचाइसम्म सड़क बनाएर कालोपत्रे गरिनेछ। क्षतिग्रस्त 4 खण्डमध्ये बाँकी 1 खण्ड बर्खे खोलादेखि पिप्लेसम्मको 3.2 किलोमिटर सड़क निर्माणको काम जाइकाले गरिरहेको छ। राजमार्ग अन्तर्गत काभ्रेतर्फ 3 र सिन्धुलीतर्फ 1 गरी 4 प्याकेज बनाएर ठेक्का सम्झौता गरी काम अघि बढाइएको हो। सम्भावित जोखिम तथा निर्माण कार्यालय मध्यनजर गर्दै हाल पनि साँझ 5 देखि बिहान 5 बजेसम्म रातको समयमा आवागमनमा रोक लगाइएको छ। यसअघि रोशीखोलामा बाढी आउने बित्तिकै अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको छ। अबको पुननिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै 2 लेनको सड़क निर्माण गरिनेछ।
0: भेनेजुएलामा भूकम्पमा परि मृत्यु हुनेको संख्या 164 पुगेको छ। भूकम्पमा परि 971 जना घाइते भएका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। स्थानीय समयअनुसार हिजो बिहानै 7.2 र 7.5 रेक्टर स्केलको भूकम्प गएका थिए। यसलाई शताब्दी यताकै ठूलो भूकम्प मानिएको छ। भूकम्पपछि दर्जनौं भवन भत्किएका थिए। छिमेकी देशहरूमा समेत भूकम्प महसुस गरिएको थियो। ला गुइएरा शहरमा भग्नावशेषबाट 3 बालबालिकालाई जीवितै उद्धार गरिएको बताइएको छ। यो शहर काराकासको उत्तरतर्फ छ। 7 म्याग्निच्युडका 2 भुइँचालापछि भेनेजुएलामा आपतकाल लगाइएको छ। उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाहरूको उद्धार गरिरहेका छन्। भूकम्पपछि मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि अवरूद्ध भएको छ। अमेरिकी भूगर्भ एजेन्सीले यो भूइँचालोका कारण 10,000 बढ़ीको ज्यान जाने सम्भावना 44% रहेको बताएको छ। काराकासका स्थानीय गोन्जालो मदुरो भेनेजुएलाले राष्ट्रिय दिवस मनाइरहेका बेला भुइँचालो गएको थियो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्यूरोको निर्णयसँगै नेपाली राष्ट्रिय टोली र क्लबहरूलाई फिफा र एएफसीले आयोजना गर्ने खेल प्रतिबन्ध हुनेछ। फुटबलमा तेस्रो पक्ष हावी भएकाले निलम्बन गरिएको जानकारी आएको एन्फाका महासचिव किरण राईले जानकारी दिनुभएको छ। पहिले सबका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: भारतीय अवरोधका कारण बन्द भएका इलामका चिया उद्योगहरू फेरि सञ्चालनमा आउने भएका छन्। सरकार तथा स्थानीय तहबाट समस्या समाधानका लागि सकारात्मक पहल गर्ने आश्वासन पाएपछि यही असार 12 गतेदेखि उद्योग खोल्ने निर्णय गरिएको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले जनाएको छ। नेपालबाट भारत पुगेका तयारी चियाको प्रयोगशाला परीक्षणका नाममा प्रत्येक गाड़ीबाट नमूना संकलन भएको र लामो समयसम्म रिपोर्ट नआएको भन्दै उद्योगहरूले उत्पादन रोक्ने निर्णय गरेका थिए। कोलकाता र नेपालमै पनि गोदाममा ठूलो परिमाणमा तयारी चिया थन्किएको कारण देखाउँदै असार 1 गतेदेखि इलामका उद्योगहरू बन्द भएका थिए। असार 4 गतेदेखि बन्द रहेका झापाका उद्योगहरू अझै बन्द छन्। चिया उद्योगहरू ठप्प हुँदा हजारौं चिया किसान, आश्रित श्रमिक, उद्योगी तथा व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका थिए। चिया क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा पनि नेपालमा लागू नभएको भन्दै आपत्ति जनाउनु भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 30% घटिरहेको वास्तविक सूचना समेत नदिने र तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदा उपभोक्ता थप मारमा परेको उहाँको भनाइ छ। सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमी तेलको मूल्य नघटाउँदा छर्लङ्ग भएको पौडेलको टिप्पणी छ। उहाँले स्वचालित मूल्य प्रणाली लागू गर्न पनि माग गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका करिब 1/3 प्रतिनिधि भोटै नहाली घर फर्किएको पाइएको छ। आज केन्द्रीय सदस्यका लागि भएको मतदानमा 4,311 प्रतिनिधिमध्ये 2,959 जनाले मात्रै भोट हालेका हुन्। 379 जनाले केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएकामा 900 जना निर्वाचित हुनेछन्। चितवनमा जारी पार्टीको महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका 5 पल्ट संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार पदाधिकारीको मतदान आज राति 9 बजेपछि हुनेछ। पदाधिकारी पदका लागि उम्मेद्वारी फारम वितरण तथा दर्ता साँझ 6:30 बजेदेखि 7 बजेसम्म हुनेछ। प्रारम्भिक उम्मेद्वार नामावली साँझ 7:30 बजे प्रकाशन गरिनेछ। उम्मेद्वार विरूद्ध दावी विरूद्ध दर्ता गर्ने समय राति 8 बजेसम्म तोकिएको छ। पदाधिकारी उम्मेद्वार विरूद्ध दावी विरोध परेका उम्मेद्वारमाथि जाँचबुझको काम राति 8:15 बजेसम्म सकिनेछ। उम्मेद्वारी फिर्ता लिने अन्तिम समय राति 8:30 बजेसम्म तोकिएको छ। आयोगको अनुसार पदाधिकारी उम्मेद्वारहरूको अन्तिम नामावली राति 9:15 बजे प्रकाशन हुनेछ। त्यसपछि राति 8:45 बजेदेखि 9:15 बजेसम्म मौन अवधि कायम गरिनेछ। पदाधिकारी पदका लागि मतदान राति 9:15 बजेदेखि 12:30 बजेसम्म सञ्चालन हुनेछ। मतदान सकिएपछि राति 12:15 बजेदेखि मतगणना शुरू गर्ने निर्वाचन आयोगले जनाएको छ। अमेरिकी राष्ट्रपति कार्यालयले इरान युद्धको खर्चका लागि करिब 88 अर्ब डलर खर्च दिन संसदमा प्रस्ताव ल्याएको छ। प्रस्ताव गरिएको खर्चमध्ये अधिकांश 67 अर्ब डलर रक्षा मन्त्रालयका लागि भनिएको छ। संसदले इरान युद्ध रोक्न तथा फेरि आक्रमण गर्नु परे संसदको अनुमति लिन भनेका बेला खर्चको अनुमति मागिएको हो। हाल अमेरिका र इरानले होर्मुज जलमार्ग लगायत अन्य मोर्चामा युद्धविराम गरे पनि त्यसलाई राष्ट्रपति ट्रम्पकै रिपब्लिकन पार्टीका सिनेटरले फत्याएका छैनन्। तर ट्रम्प भने प्राप्त उपलब्धिबाट सन्तुष्ट हुनुहुन्छ।
1: And we're negotiating. We'll see how that all goes. But we have two things. We have an open strait, and we have a country that will never have a nuclear weapon. Will never, ever have a nuclear weapon.
0: नेपाल भलिबल लीगको पहिलो संस्करणमा सहभागी हुने फ्रेन्चाइज टोली घोषणा गरिएको छ। केडिया ग्रुपले पत्रकार सम्मेलन गरी लीगमा सहभागी हुने टोली र टीम मालिक घोषणा गरेको हो। केडिया ग्रुपको आयोजनामा हुने लीगमा 6 पुरूष फ्रेन्चाइज टोलीको घोषणा गरिएको हो। लीगमा गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै सुमिरा भेन्चरको अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली प्रदेशको कर्णाली शिवराज, बागमती प्रदेशको काठमाडौँ रेड्स, सुदूरपश्चिमको खप्तड फाल्कुन्स, मधेस प्रदेशको मधेस वारियर्स र सगरमाथा स्म्यासर्स टोली सहभागी हुने भएका छन्। एनबीएलमा अझै 2 टोली सहभागी गराइने जनाइएको छ। 2 टोलीका लागि आवेदन खोलेको छ। एनबीएल आउँदो भदौ 4 गतेसम्म हुने केडिया ग्रुपले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद व्यवस्थापन र आर्थिक सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनु भएको छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक पौडेल,
1: सीमा सुरक्षामा अहिले हामीले विगतको भन्दा पनि अझ इफेक्टिभ तरिकाले कसरी हामीले परिचालन गर्न सक्छौँ र यसलाई चाहिँ नै जस्तो अब सीमा अपराध नियन्त्रणको सन्दर्भमा जस्तो हामीले अहिले केही चुनौतीहरू सामना गरिरहेका छौँ, किनभने जनशक्तिको सन्दर्भमा चुनौती छ, टेक्नोलोजीको सन्दर्भमा चाहिँ चुनौतीहरू छ, परिचालनको सन्दर्भमा पनि अझ हामीले सोचे जस्तो अपेक्षाकृत रूपमा चाहिँ नै रिजल्ट आउन नसकेको अवस्था छ, राजस्व चुहावट नियन्त्रण गर्ने सन्दर्भमा सरकारको एउटा प्रमुख प्राथमिकता रहेको छ। यो कुरालाई संगठनले पनि आत्मसात गरेर चाहिँ नि एकदम प्रमुख प्राथमिकता साथ हाम्रो प्राथमिकता चाहिँ नि परिचालनमा र यसको अझ चाहिँ पूर्वाधार र संरचनागत रूपमा यसलाई कसरी चाहिँ बेटर बनाउन सकिन्छ र अझ हामी कानुन निर्माणको प्रक्रियामा पनि छौँ। कानुनी स्पष्टता र नीतिगत स्पष्टताको लागि आगामी कानुनमा कस्तो प्रोभिजन गर्दाखेरि उपयुक्त हुन्छ यो हजुरहरूबाट पनि सशस्त्र प्रहरी बललाई चाहिँ नै अब एउटा सहयोगको सुझावहरूको चाहिँ नि मैले अपेक्षा गरेको छु। यसलाई संगठनले एउटा प्रमुख प्राथमिकताको रूपमा लिएर चाहिँ नि अगाडि बढ्छ।
0: पौडेलले सीमा नाकामा हुने नागरिकको आवत जावतलाई सहज बनाउन र सीमा अपराध नियन्त्रण गर्न बोर्डर इन्टरएक्सन टीमको अवधारणा ल्याइएको जानकारी दिनुभयो। राजस्व नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै पौडेलले संगठनभित्र आर्थिक सुशासन र पारदर्शिताका लागि शून्य सहनशीलताको नीति लिइने स्पष्ट पार्नुभयो।
1: अर्को मूल विषय चाहिँ आर्थिक सुशासन र पारदर्शिताको कुरा, अहिले सरकारको एउटा मूल लक्ष्य पनि त्यो छ, यसलाई चाहिँ संगठनले मूल प्राथमिकतामा राखेको छ। संगठनभित्रका आर्थिक पारदर्शिता सुशासन सम्बन्धी गुनासाहरू जति आउँछन् आउन सक्छन् त्यो कुराहरूलाई चाहिँ बुझेर समयमै त्यसको निराकरण गर्ने, त्यसलाई हुन नदिने कुरामा संगठनले चाहिँ जिरो टोलरेन्समा यो सम्बन्धी चाहिँ उद्देश्यका साथ चाहिँ यसलाई परिपूर्तिको लागि अगाडि बढ्छ। यसलाई प्रमुख प्राथमिकतामा चाहिँ मैले राखेको छु।
0: यसपालिको मनसुन प्रतिकारका लागि मुलुकका 54 ठाउँमा सशस्त्रका अस्थायी बेस राखिएको छ। उद्धार राहतका लागि कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4 र लुम्बिनीमा 7 सहित कर्णालीमा 2 र सुदूरपश्चिममा 8 अस्थायी बेस स्थापना सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्रले हिमाल पहाड र तराईका 16 ठाउँमा विपद व्यवस्थापन बेस राखेर जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको पनि जनाएको छ। हाल धनकुटा, सुनसरी, बारा र सप्तरीसँगै धादिङ, सिन्धुली, मकनपुर, काभ्रे र म्याग्दीमा विपद व्यवस्थापन बेस राखिएको छ। यस्तै गोर्खा, दाङ, सुर्खेत, जुम्ला, डडेलधुरा, डोठी र कैलालीमा स्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिनुभएको छ। मनसुन जन्य विपदसँग जुझ्नका लागि 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ।
2: हाम्रो मनसुन पूर्व तयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 छ, त्यस अनुसार हामीले हालसम्म 21,000+ सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद व्यवस्थापनमा अनुशिक्षण तालिम गराएर खटाइसकेको छौँ भने असार मसान्तसम्ममा सबै 37,000 फौजलाई यो तालिम गराउने हाम्रो योजना छ। जस्तो विपद प्रतिकारको निमित्त हामीले विभिन्न स्थानमा सबै कार्यालयहरूमा 8,000+ कर्मचारीहरू 24 घण्टा स्ट्यान्ड बाई रहने गरेर राखेका छौँ। हरेक कार्यालयमा विपद फोकल पर्सन तोकेका छौँ, उहाँहरूको नम्बरहरू तत्त जिल्लाहरूमा जिल्ला विपद व्यवस्थापन समिति र उहाँहरूको प्रतिकार योजनामा छ। फोकल पर्सनहरू सम्पर्कमा रहनु भएको छ, उहाँहरूको नम्बरहरू सार्वजनिक छ, सम्पर्क रहने गरेर त्यस समन्वयको लागि खटाइएको छ। र अर्को महत्त्वपूर्ण समन्वयको पाटो विपद जोखिम न्यूनीकरण प्राधिकरण NDRRMA र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, त्यसै गरी प्रादेशिक कार्य सञ्चालन केन्द्र र जिल्लामा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा मुलुकभर 51,900 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको छ। बाढ़ीका कारण सङ्खुवासभाको मकालु गाउँपालिकामा बनिरहेको 45 मेगावाटको कसुवा खोला हाइड्रो पावरमा ठूलो क्षति भएको छ।
3: आयोजनाको ड्याम साइटमा बाढ़ी पसेर क्षति भएको प्रहरी इन्सपेक्टर धनबहादुर राजवंशीले बताउनु भएको छ। बाढ़ीले निर्माण कम्पनी माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर, मिक्सर, कंक्रिट पम्प मेसिन, 60 टन रड, 500 बोरा सिमेन्ट बगाएको कम्पनीका म्यानेजर दीपक महतोले जानकारी दिनुभएको छ। यस्तै इसुवा हाइड्रो पावर आयोजनाका 100 मिलिमिटर व्यासका 2 पाइप पहिरोले बगाएको छ। बिछाइएका 200 मिटर पाइपमा क्षति पुगेको छ। बाढ़ीले नुर्बुचौर र नुर्बु गाउँ जोड्ने निसुवा खोलाको झुरुङ्गे पुल बगाएको छ। नुर्बुक खर्सीमा रहेको सार्वजनिक पानी कट्टा तथा चारवटा काटेको
4: यो पानी।
0: नमस्कार।

0: सन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: भेनेजुएलामा भूकम्पमा परि मृत्यु हुनेको संख्या कम्तीमा 164 पुगेको छ। भूकम्पमा परि 971 जना घाइते भएका कार्यवाहक राष्ट्रपति डेल्सी रेडिगेजलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। स्थानीय समयअनुसार हिजो बिहानै 7.2 र 7.5 रेक्टर स्केलका भूकम्प गएका थिए। यसलाई शताब्दी यताकै ठूलो भूकम्प मानिएको छ। भूकम्पपछि दर्जनौं भवन भत्किएका थिए। छिमेकी मुलुकमा समेत भूकम्प महसुस गरिएको थियो। लागुएरा शहरमा भग्नावशेषबाट 3 बाल बालिकालाई जीवितै उद्धार गरिएको बताइएको छ। यो शहर काराकासको उत्तरतर्फ छ। 7 म्याग्निच्युडका 2 भूइँचालापछि भेनेजुएलामा आपतकाल लगाइएको छ। उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाहरूको उद्धार गरिरहेका छन्। भूकम्पपछि मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि अवरूद्ध भएको छ। अमेरिकी भूगर्भ एजेन्सीले यो भूइँचालोका कारण 10,000 बढ़ीको ज्यान जाने सम्भावना रहेको बताएको छ। काराकासका स्थानीय गोन्जालो मधुरो
1: The worry in the people around us is crazy. What truly worries me is the older people in
0: Venezuela le rashtriya divas manairaheka bela bhuisalo gayeko thiyo. यसपालिको मनसुन प्रति कार्यका लागि मुलुकका 54 ठाउँमा सशस्त्रका अस्थायी बेस राखिएको छ। उद्धार र राहतका लागि कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4 र लुम्बिनीमा 7 सहित कर्णालीमा 2 र सुदूरपश्चिममा 8 अस्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको हो। सशस्त्रले हिमाल पहाड़ र तराईका 16 ठाउँमा विपद व्यवस्थापन बेस राखेर जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको पनि जनाएको छ। हाल धनकुटा सुनसरी 12 र 70 सँगै धादिङ सिन्धुली मकवान पुरकाब्रे र म्याग्दीमा विपद व्यवस्थापन बेस राखिएको छ। त्यस्तै गोर्खा दाङ सुर्खेत जुम्ला डडेलधुरा डोटी र कैलालीमा स्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिनुभएको छ। मनसुनजन्य विपदसँग जुझ्नका लागि 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको पनि उहाँको भनाइ छ।
2: हामीले हालसम्म 21,000 प्लस सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद व्यवस्थापनमा अनुशिक्षण तालिम गराएर खटाइसकेको छौँ भने असार मसान्तसम्ममा सबै 37,000 फौजलाई यो तालिम गराउने हाम्रो योजना छ। विपद प्रति कार्यको निमित्त विभिन्न स्थानमा सबै कार्यालयहरूमा 8,000 प्लस कर्मचारीहरू 24 घन्टा स्ट्यान्ड बाई रहने गरेर राखेका छौँ। हरेक कार्यालयमा विपद फोकल पर्सन तोकेका छौँ। उहाँहरूको नम्बरहरू तत्त जिल्लाहरूमा जिल्ला विपद व्यवस्थापन समिति र उहाँहरूको प्रतिकार योजनामा छ। फोकल पर्सनहरू सम्पर्कमा रहनु भएको छ। उहाँहरूको नम्बरहरू सार्वजनिक छ। सम्पर्क रहने गरेर त्यस समन्वयको लागि खटाइएको छ। अर्को महत्त्वपूर्ण समन्वयको पाटो विपद जोखिम न्यूनीकरण प्राधिकरण NDRRMA र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र त्यसै गरी प्रादेशिक कार्य सञ्चालन केन्द्र र जिल्लामा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा मुलुकभर 51,900 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको छ। अस्पतालमा रेबिज विरूद्धको खोप नहुँदा बिरामीको ज्यान जान थालेको खबर सार्वजनिक हुन थालेपछि स्वास्थ्य मन्त्रालयले बचाउ गरेको छ। हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयको दावी छ। हाल केन्द्रीय प्रादेशिक र जिल्ला अस्पतालका भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीको भनाई छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप आइसकेको र थप 4,500 भायल खोप केही दिनभित्र आउने उहाँको दावी छ। खोपको व्यवस्थित वितरण र सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार टेकु अस्पतालमा करिब 40 दिनलाई पुग्ने एन्टी रेबिज खोप बाँकी रहेको बताएको छ। सरकारले कक्षा 12 परीक्षाका विषयमा विद्यार्थीले उठाएका विषयबारे छानबिन गर्न समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको जानकारी दिनुभएको छ। कक्षा 12 परीक्षाको नतिजा हतारमा प्रकाशित गर्दा गडबड़ भएको भन्दै विद्यार्थीले विरोध गर्दै आएका छन्। उनीहरूले आज माइतीघर मण्डलमा समेत प्रदर्शन गरेका छन्। यसलाई लिएर आफ्नो ध्यान आकर्षण भएको मन्त्री पोखरेलले बताउनु भएको छ। एमाले महासचिव शंकर पोखरेलले प्रदेशको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले समाजमा नयाँ राजनैतिक द्वन्द्वको बीउ रोप्न खोजेको आरोप लगाउनु भएको छ। सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले चुनावका बेला प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने दावी गरेर जनताको मन जितेको रासोपाले महाधिवेशन मार्फत संघीयताकै विरूद्धमा आफूलाई उभ्याउने काम गरेको टिप्पणी गर्नुभएको हो। आदिवासी जनजाति मधेसी दलित अल्पसंख्यक समुदाय र पिछड़िएको क्षेत्रको दशकौं लामो संघर्षबाट संघीयता आएको तर्क गर्दै पोखरेलले महाधिवेशन मार्फत रासोपाले समाजमा नयाँ राजनैतिक द्वन्द्वको बीउ रोप्न खोजेको आरोप लगाउनु भएको हो। चुनाव विपरीतका गतिविधि विरूद्ध एकजुट हुन समेत उहाँले आह्वान गर्नुभएको छ। रासोपा सरकारप्रति सकारात्मक देखिँदै आएका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि प्रदेश सभा खारेज गर्न खोजेको भए ठूलो भूल हुने चेतावनी दिनुभएको छ। प्रदेशसभा खारेज गर्नु प्रकारान्तरले संघीयता भत्काउने निर्णय हो भन्दै उहाँले आफै संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय लाद्ने हो भने अमान्य हुने चेतावनी दिनुभएको हो। उहाँले सार्वजनिक अपील गर्दै सरकारले एकतर्फी निर्णय लागू गर्न खोजेमा दल विभिन्न जाति र आम जनसमुदाय बीचमा ठूलो विश्वासको पैदा हुने र त्यसले देशलाई अनिष्टतिर धकेल्न सक्ने चेतावनी पनि दिनुभएको छ। संविधान सभाबाट अधिकतम सहमति सहित गरिएको संघीय पुनर्संरचना जानेर नजानेर भत्काएमा त्यसले गम्भीर जातीय क्षेत्रीय द्वन्द्व र अशान्ति सिर्जना गर्ने उहाँको दावी छ। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका पाँचौं पल्ट संशोधन गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार पदाधिकारीको मतदान आज राति 9 बजेपछि हुनेछ। पदाधिकारीका लागि मतदान राति सभा 9 बजेदेखि सभा 12 सम्म हुनेछ। मतदान सकिएपछि राति सभा 12 देखि मतगणना शुरू गरिने निर्वाचन आयोगले जनाएको छ। पदाधिकारी निर्वाचनको अन्तिम मतपरिणाम राति 1:30 बजे घोषणा गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ। रासोपाका करिब 1/3 प्रतिनिधि भोटै नहाली घर फर्किएको पाइएको छ। आज केन्द्रीय सदस्यका लागि भएको मतदानमा 4,311 मध्ये 2,959 जनाले मात्रै भोट हालेका हुन्। 379 जनाले केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएकामा 900 जना निर्वाचित हुनेछन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली किनार क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। भारतको धौली गंगा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सी साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा माटो हिलो र लेदोलाई निकालेर सफा गर्ने भएकाले महाकालीमा बाढ़ी आउन सक्ने भन्दै कञ्चनपुर प्रशासनले किनार क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो। भारतीय पक्षले बाँधको ढोका खोल्ने सूचना दिएको भन्दै यो अवधिमा महाकाली किनार क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको कञ्चनपुरका सहायक सीडीओ मोहन चन्द्र जोशीले जानकारी दिनुभएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेल पत्नी दोमायाले हिजो सर्वोच्चमा बन्दी प्रत्यक्षकरणको रिट हाल्नु भएको थियो। सम्पत्ति शुद्धिकरण विभागले पौडेललाई गएको सोमबार सुर्खेतबाट पक्राउ गरेर अस्ति मंगलबार काठमाडौँ ल्याएको थियो। थप अनुसन्धानका लागि विशेष अदालतले 7 दिनको म्याद दिएको छ। पौडेललाई हाल सानिपाको प्रहरी हिरासतमा राखिएको छ। अब खबर फटाफट।
3: झापा गाउँपालिकाले 20 वर्ष पूरा भएपछि मात्र बिहे गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप 10,000 नगद दिने, उमेर पुगेपछि बिहे गर्नेलाई नगद सहित पुरस्कृत गर्न 20 लाख बजेट छुट्याइयो। स्वस्थ जीवनशैलीका लागि बाँकेका विद्यालयमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम, बजारमा हुने ठगी, भ्रमपूर्ण विज्ञापन र गुणस्तरहीन वस्तुको बारेमा सिकाइदिए। आधुनिक कृषि प्रविधिको प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेख साथ पिपलटारमा तरकारी उत्पादन दोब्बर बढ्यो। यसअघि 200 किलो भन्टा फल्ने जग्गामा अहिले 400 किलोसम्म फल्न थाल्यो। भोजपुरको टेम्के मयुङमा एसईमा पालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई नगद सहित सम्मान। वडा नम्बर 3 को अन्नपूर्ण बागधन रणदिवा माविबाट उत्कृष्ट हुने छात्र आविष्कार घिमिरे र वडा नम्बर 8 गोगनेको विदेश्वर माविकी छात्रा स्नेहा राई 50,000 सहित सम्मानित।
0: र विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरिदिएको छ। फिफा काउन्सिल ब्यूरोको निर्णयसँगै नेपाली राष्ट्रिय टीम तथा क्लबहरूलाई फिफा र एएफसीले आयोजना गर्ने खेल प्रतिबन्ध हुनेछ। फुटबलमा तेस्रो पक्ष हावी भएको भन्दै सो निर्णय भएको जानकारी आएको एन्फाका महासचिव किरण राईले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: BFBS कुल घर रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सुकुम्बासीहरूको विरोधपछि होल्डिङ सेन्टर खाली गर्न थप समय, विकल्प दिनुपर्ने अडानमा आश्रित परिवार,
1: विकल्प नदिकन पहिला अब उठिबास गर्ने सरकारले अब कसरी हामीले फेरि अब व्यवस्था गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु,
0: फिफाले एन्फामाथि लगाएको निलम्बन कसरी हट्न सक्छ,
2: कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद परिषद अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ, त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन फुकुवा हुने नहुने तय हुन्छ।
0: र भेनेजुएलामा लगातारका दुईटा शक्तिशाली भूकम्पपछि व्यापक खोज तथा उद्धार कार्य जारी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। गैरातीको दुईवटा शक्तिशाली भूकम्पपछि उत्तरी भेनेजुएलामा व्यापक खोज तथा पुनर्स्थापना कारवाही सञ्चालन भइरहेको छ। कम्तीमा 164 जनाको ज्यान गएको छ, तर विज्ञहरूले क्षतिको स्तर प्रष्ट भएपछि उक्त संख्या हजारौंमा पुग्न सक्ने बताइरहेका छन्। राजधानी कराकस र कैयौं राज्यहरूमा सरकारी भवन र घरहरू ध्वस्त भएका छन्। भेनेजुएलाले राष्ट्रिय बिदा मनाइरहेको समयमा भूकम्प गएको थियो, त्यही भएर त्यो बेला धेरै मानिसहरू घरमै रहेको ठानिएको छ। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भनिन्, यो गम्भीर प्रभाव निम्त्याउने घटना हो जसले धेरैवटा राज्यहरूमा असर पुर्याएको छ। हाम्रा नागरिकहरूका लागि यो संवेदनशील क्षणमा र दुर्भाग्यवश जसले दुःख पाएका छन् र परिवारका सदस्य गुमाएका छन् हामी तत्कालै समवेदना प्रकट गर्न चाहन्छौँ। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति। संयुक्त राज्य अमेरिकाले तत्कालै सहयोग उपलब्ध गराउने वाचा गरेको छ। विदेश मन्त्री मार्को रुबियोले अमेरिकी प्रयास विशाल, द्रुत र प्रभावकारी हुने बताए। चीन र भारतले पनि भेनेजुएलालाई खोज तथा उद्धार प्रयासमा सघाउने बताएका छन्। युरोपेली संघले आफूले पुनर्स्थापना प्रयासलाई सघाउन भू उपग्रह निगरानी प्रणालीलाई सक्रिय तुल्याएको जनाएको छ। कराकस नजिकैको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेकाले अत्यावश्यक सहयोग पठाउन जटिलता आउन सक्ने देखिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले होर्मुज जलमार्ग शुल्क रहित रहनेमा आफ्ना खाडीका साझेदारहरूलाई आश्वस्त तुल्याएका छन्। बहरेनमा बोल्दै रुबियोले अमेरिकाले इरानसँग सम्झौता चाहेको तर त्यस बापत मूल्य चुकाउन नचाहेको बताए। इरानले उक्त रणनीतिक जलमार्ग प्रयोग गर्ने पानी जहाजहरूबाट शुल्क उठाउने संकेत गरेको छ, तर उक्त जलमार्गको सीमामा अवस्थित ओमानले त्यसलाई खारेज गरेको छ। केन्याको राजधानी मोम्बासामा 2 वर्ष अघिको सरकार विरोधी जेएनजी प्रदर्शनमा मारिएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै सयौं युवाहरूले र्याली निकालेका छन्। कालो पोसाक लगाएर त्यसमा देशको झण्डा बेरेका ती युवाहरूले बोकेका ब्यानरमा न्यायको माग गरिएको छ र गैर न्यायिक हत्या अन्त्य गरिनुपर्ने आह्वान गरिएका छन्। नैरोबीमा प्रहरीले प्रदर्शनकारीहरूलाई संसद भवन नजिकैबाट पक्राउ गरेपछि केन्द्रीय प्रहरी स्टेशन बाहिर भेला भएको भीडमाथि अश्रु ग्यास प्रहार गरिएको थियो। र भारतीय विदेश मन्त्रालयका एकजना अधिकारीले भारतको पासपोर्ट देशको नागरिक रहेको प्रमाण नभएको बताएपछि सो धारणाले ठूलो विवाद निम्त्याएको छ। उक्त अभिव्यक्तिको व्यापक निन्दा गरिएको छ र आलोचकहरूले सो भनाएपछि अन्य देशहरूले राजधानीलाई नागरिकताको प्रमाणको रूपमा मान्यता नदिने अर्थ लाग्ने तर्क गरिरहेका छन्। तर भारत सरकारले पासपोर्टले कहिल्यै पनि नागरिकताको प्रमाणको रूपमा काम नगरेको र विदेश मन्त्रालयले मौजुदा कानूनबारे व्याख्या गरेको उल्लेख गरेको छ। आफ्ना नागरिकताको प्रमाण देखाउन विफल भएको आरोप लागेका 10,00,000 मानिसहरूलाई मताधिकारबाट वञ्चित गरिएको दावी यसअघि भारतमा गरिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। विकल्प दिएर मात्रै व्यवस्थापन गर्नुपर्ने अडान राख्दै केही सुकुम्बासीहरू अन्यत्र स्थानान्तरण हुन नमानेपछि सरकारले होल्डिङ सेन्टर खाली गर्ने समयावधि बढाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 3 दिन अघि काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको थियो। आश्रय स्थलमा बसोबास गरिरहेका कतिपयले समेत थप समयको माग गरेका र तथ्याङ्क सङ्कलन कार्यका लागि पनि समय आवश्यक परेकाले स्थान खाली गर्ने अवधि असार 19 गतेसम्मका लागि बढाइएको समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले बीबीसीलाई बताए। यद्यपि कतिपय परिवारले भने आश्रय स्थल छाड्न अस्वीकार गरेका विवरणहरू आइरहेका छन्। एक रिपोर्ट। थापाथली नदी किनारबाट विस्थापित भएका 51 वर्षीय झवरलाल उराव 6 जनाको परिवारसहित किर्तिपुर स्थित राधास्वामी होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनका अनुसार केही दिन यता सरकारी प्रतिनिधिहरूले होल्डिङ सेन्टर खाली गर्न ताकेता गरिरहेका छन्।
1: 25,000 रुपियाँ पैसा लिनुहोस् अनि तपाईँहरू चाहिँ यहाँ ठाउँ छोड्नुहोस् भनेर भन्दै हुनुहुन्छ उहाँहरूले। व्यवस्था तपाईँको चाहिँ अब पछि गरौँला भन्ने कुरा गर्नुहुन्छ उहाँहरूले। अब विकल्प नदिकन पहिला अब उठीवास गर्ने सरकारले अब कसरी हामीले फेरि अब त्यो व्यवस्था गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु।
0: उराव सहित त्यहाँ बसोबास गरिरहेका परिवारहरूले आज होल्डिङ सेन्टर बाहिर आफ्ना सरोकारका विषय समेटेर माग पत्र टाँसेका छन्। विकल्पको व्यवस्था नगरी जबरजस्ती हटाउने प्रयास भए आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्किन बाध्य हुने चेतावनी उक्त माग पत्रमा दिइएको छ। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरहरूमा 300 भन्दा बढी परिवार बसिरहेका छन्। होल्डिङ सेन्टरमा रहेका परिवार मात्र नभई आफ्नै हिसाबले अन्यत्र बसिरहेका सुकुम्बासीहरूको पनि तत्काल उचित व्यवस्थापन गरिनुपर्ने सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्कीको भनाइ छ।
4: एउटा मानिसलाई जसको घर भत्किएको छ, जसको त्यहाँ जीवन भत्किएको छ, जसको त्यहाँ बालबच्चाको पढाइ भत्किएको छ, जसको अबको आगामी दिनहरू भत्किएका छन्, आगामी आयुषका बाटाहरू भत्किएका छन्, जीवनयापन भत्किएको छ, सबै कुरा भत्किएको छ नि, त्यसको व्यवस्थापन त्यसलाई चाहिँ राख्ने कुरामा चाहिँ सरकारले चाहिँ प्याकेजमा रणनीति बनाएर योजना बनाएर लिएर आउनु पर्यो भन्ने कुरा हाम्रो।
0: यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले भने राधा स्वामी बाहेक अन्य आश्रय स्थलमा रहेका अधिकांश परिवार पुनर्स्थापनाका लागि तयार रहेको दावी गर्दै आएका छन्। समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट थप गरिएको समय सीमाभित्र होल्डिङ सेन्टरमा रहेका परिवारहरू पुनर्स्थापनामा जाने विश्वासमा छन्।
5: सम्भवतः उहाँहरू सो व्यवस्थापनमा जानुहुन्छ अहिलेलाई, जसरी बाहिर बसिराख्नु भएको छ उहाँहरू जस्तै बाहिर बस्नुहुन्छ। त्यहाँभित्र पनि कोही चाहिँ जानै नसक्ने अवस्थाका अशक्तहरू स्वास्थ्यको कारण अथवा अन्य छ भने उहाँहरूलाई चाहिँ के गर्ने भन्ने बारेमा हामीले पनि विकल्पका पनि त्यसमा पनि सोच्नुपर्छ। त्यो 19 गतेपछि निर्णय चाहिँ हामी लिन्छौँ आवश्यकता अनुसारले।
0: पुनर्स्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा 1,25,000 रुपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रुपियाँ उपलब्ध गराइने भनिएको छ। अब अर्को विषय, अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेपछि नेपाली फुटबलको भविष्यलाई लिएर चिन्ता बढेको देखिएको छ। एन्फाभित्र विगतदेखि नै विभिन्न विवाद र समस्याका कारण फिफाले पटक पटक चेतावनी दिँदै आएको भए पनि यसअघि निलम्बनको अवस्थामा भने पुगेको थिएन। फिफाले तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित विधानको गम्भीर उल्लङ्घन भएको ठहर गरेको बताइएको छ। त्यसको अर्थ र सम्भावित असर केलाउँदै हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी।
6: इतिहासमा पहिलो पटक एन्फा चाहिँ फिफाद्वारा निलम्बित भयो। यसको प्रत्यक्ष पहिलो असर भनेको अब नेपाली फुटबलले कुनै पनि उमेर समूहदेखि लिएर राष्ट्रिय टोलीसम्मको अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउँदैन। त्यो भनेको नेसनल टिम मात्र नभइकन क्लब फुटबलले पनि अन्तर्राष्ट्रिय खेलकुद खेल्न पाउँदैन। र दोस्रो असर भनेको फिफाले नेपालले दिँदै आएको जति पनि आर्थिक अनुदान छ त्यो सबै बन्द हुन्छ। अर्कोतर्फ अब यसको निकासको 2-3 तरिका हुनसक्छ। तेस्रो पक्षको हस्तक्षेप जुन भनिएको छ त्यो भनेको नेपालको सरकार अर्थात् राष्ट्रिय खेलकुद परिषद हो। अब राष्ट्रिय खेलकुद परिषदले कसरी अगाडि बढाउँछ भन्ने कुरामा 2-3 कुराहरू हुनसक्छ भन्ने अनुमान गरिएको छ। पहिलो भनेको परिषदले एउटा तदर्थ समिति बनाउँछ एन्फाको। उक्त तदर्थ समिति मार्फत राष्ट्रिय खेलकुद परिषदले फिफासँग यो निलम्बन फुकुवाको लागि प्रयास गर्ने कामहरू गर्छ। र अर्कोतर्फ नेपालको फुटबल जुन अब डेडलक भएको छ त्यसलाई खोल्नको लागि अब आन्तरिक फुटबल प्रतियोगिताहरूको आयोजना गर्नेदेखि लिएर अन्य फुटबल गतिविधिहरूको काम गर्न सक्छ। यहाँनिर अर्को के पनि विषय उठेको छ भने यदि राष्ट्रिय खेलकुद परिषदले फिफासँग समन्वय गर्न सफल भयो र फिफाकै सहमतिमा अर्को निर्वाचन गर्नको लागि त्यसलाई चाहिँ नर्मलाइजेसन कमिटी भन्छ, त्यो कमिटीमा चाहिँ फिफाको मान्छे, विवादित पक्ष, विपक्ष, न्युट्रल पर्सन, खेलाडी सबैलाई राखेर एउटा कमिटी बनाएर त्यो कमिटीले निर्वाचन गर्न सक्छ। यो 2 उपायहरू अगाडि आएका छन्। त्यसमध्ये कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद परिषद अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन फुकुवा हुने नहुने तय हुन्छ।
0: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब अर्को विषय, भदौमा भएको जेएनजी आन्दोलनका क्रममा 7% संरचना नष्ट भए यता इम्बोस्ड नम्बर प्लेट सम्बन्धी कामहरू अपेक्षित रूपमा अघि बढ्न नसकेको यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। करिब 1 अघि बजेट मार्फत सवारी साधनमा डिजिटल नम्बर प्लेट लागू गर्ने योजना अघि सारिए पनि त्यसको कार्यान्वयन उल्लेख्य रूपमा हुन सकेको छैन। यसबीचमा इम्बोस्ड नम्बर प्लेटको विषयमा विभिन्न पक्षबाट विरोध समेत हुँदै आएको थियो। यसै सन्दर्भमा हामीले विभाग का निर्देशक मणिराम भुसाललाई इम्बोस्ड नम्बर प्लेटको काम अहिले कुन स्थितिमा छ भनेर सोधेका छौँ।
4: भदौ 23-24 को जुन जेडी आन्दोलन भयो नि, त्यसमा यो इम्बोस प्लेसको 100% संरचनाहरू ध्वस्त भयो लगभग, होइन? पुराना हाम्रो उहाँहरूले बनाएको 5-6 लाख प्लेटहरू पनि जलेर गए, प्लेट बनाउने मेसिन पनि यही विभाग पछाडि थियो, त्यो पनि जल्यो, सफ्टवेयर पनि जल्यो, सबै जलेर चाहिँ यो 2700 लगभग जिरोमै पुगेको छ। ठेकेदारको टाइम चाहिँ मङ्सिरमा म्याथ सिद्धियो, त्यसपछि अब हामीले यही कारणहरू देखाउँदै म्याथ थप चाहिँ 3 वर्षको लागि गरेका छौँ। 3 वर्षमा चाहिँ उहाँहरूले स्टेप स्टेपमा पहिला चाहिँ मिसिन बनाउने, अगाडि बिल्डिङ बनाउने, मेसिन बनाउने, यो गर्ने गरेर पुरानो अवस्थामा ल्याउने भनेर हामीले म्याथ थप गरेका छौँ। म्याथ थप गरेको पनि 7 महिना भइसक्यो, होइन? अहिलेसम्म पनि उहाँहरूको चाहिँ सन्तोषजनक रूपमा चाहिँ उहाँहरूले काम सुरु गरेको चाहिँ फिजिकल्ली देखिया छैन।
7: 25 लाखलाई टार्गेट गरेका थियौँ,
4: हाम्रो ठेक्का सम्झौतामै 25 लाख भेहिकलहरूलाई चाहिँ उहाँहरूले प्लेट बनाइदिने, त्यसपछि 25 लाख भेहिकलमा हामीले प्लेट जडान गर्ने, 25 लाख भेहिकलमा प्लेट जडान गरिसकेपछि उहाँहरूले यो सबै सिस्टम चाहिँ नेपाल सरकारलाई सुम्पेर अरू गाडीहरूलाई चाहिँ नेपाल सरकारले अन गरेर गर्ने भन्ने हो। बिचमा फेरि अदालतहरूबाट चाहिँ स्टेडहरू आएर चाहिँ अलिकति लम्बिएको थियो, जेएनजी आन्दोलन पछि चाहिँ काम अझ लम्बियो।
7: अब अहिलेसम्मको प्रगति चाहिँ के छ, सुरुबाट गर्नुपर्ने भन्नुभयो, उत्पादन गरेर गाडीमा राख्ने त्यो चरण चाहिँ कहिलेबाट सुरु हुन्छ भन्ने उनीहरूले बताएका छन्, या प्रगति विवरण के छ?
4: त्यसको लागि चाहिँ पहिला सामानहरू बाहिरबाट ल्याउनु पर्छ, होइन? सामान ल्याएपछि अब यहाँ भएको बिल्डिङमा चाहिँ त्यसलाई सुधार गरेर चाहिँ गराउनु पर्छ। यसो हामीले फिजिकल्ली हेर्दाखेरि चाहिँ जति चाहिँ हामीले एक्सपेक्ट गरे अनुसार चाहिँ काम भएको छैन कि जस्तो देखिन्छ।
7: अब नयाँ लिने प्लेटहरू चाहिँ कस्तो इम्बोर्स हुन्छ कि नन इम्बोर्स नै दिन्छ अहिले?
4: नयाँ जडान गाडीहरूमा पनि अब उहाँसित त सम्झौताहरू अनुरूपै हुने भयो,
7: तर उहाँहरूले अहिले प्रोडक्सन गरि नराएको अवस्थामा चाहिँ प्रादेशिक नम्बर प्लेट नै लागू हुने हो अहिले?
4: त्यो त अहिले अब जसरी चाहिँ ठाउँ ठाउँमा गएर चाहिँ नम्बर लेखेर लगाउने चलन छ नि जुन पुरानो, अब त्यही तरिकाले नै उहाँहरूले लगाएर चलाइराख्नु भएको छ, होइन? अब हामीले प्रोडक्सन भएर चाहिँ रेडी नहुन्जेलसम्म उहाँहरूलाई अनिवार्य गर्न सक्ने कुरो पनि भएन।
7: तिन खाले नम्बर प्लेटहरू छ नि, जुन पुरानो, अनि त्यसपछि यो प्रादेशिक, अनि त्यसपछि यो इम्बोस्ड प्लेट।
4: पुरानो त्योहरू त हुँदैन, अब चाहिँ त्यही प्रदेशको नाम लेखेको नम्बर प्लेट अनुसार गाडीहरू हुने भए, इम्बोस्डको चाहिँ यसो सुरु गरेको, अब सुरु गरेर बिचमा यो भएर चाहिँ उहाँहरूलाई म्याथ थप गरेको छ, उहाँले 3 वर्षभित्र भ्याउनु भएन भने त्यसलाई कसरी जाने हामी तपाईँलाई छलफल गरेर देखिँदैन हुन्छ।
0: यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुषाल साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। भेनेजुएलामा लगातारका 2 शक्तिशाली भूकम्पमा परि कम्तीमा 164 जना मारिएका र झण्डै 1000 घाइते भएका देशकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। बुधबारको दोस्रो भूकम्प उक्त दक्षिण अमेरिकी मुलुकले 1 शताब्दी यता महसुस गरेको सर्वाधिक शक्तिशाली भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणीन्द्र दाहालबाट।
3: भेनेजुएलामा सङ्कटकालको घोषणा गरिएको छ। विमानस्थल, रेल र यातायात सेवा अवरुद्ध भएका छन्। भग्नावशेषमा पुरिएका हुन सक्ने व्यक्तिहरूको जीवितै उद्धारका लागि प्रयासहरू भइरहेका छन्। झण्डै 50 लाख जनसङ्ख्या रहेको राजधानी कराकसमा स्थानीय समयअनुसार साँझको 6:04 जाँदा 2 शक्तिशाली भूकम्पको धक्का महसुस भएका थिए। कार्यवाहक राष्ट्रपति रोड्रिगेजले राजधानीको उत्तरमा अवस्थित ला ग्वाइरा क्षेत्र सर्वाधिक नराम्रोसँग प्रभावित भएको बताइन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय USGSका अनुसार पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्निट्युड मापन गरिएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी बाहिर भए पनि कराकसमा शक्तिशाली धक्काहरू महसुस गरिएका थिए, जसले गर्दा भवनहरू हल्लिए र धेरै भत्किए। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले 30 भन्दा बढी परकम्पहरू महसुस गरिएका जानकारी दिँदै धेरै राज्यहरू प्रभावित भएको बताए। 1000 किलोमिटर टाढा रहेको कोलम्बियाको राजधानी बगोटामा पनि भूकम्पको असर महसुस गरिएको थियो। खोज तथा उद्धार कार्य जारी रहँदा मृतकहरूको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। अमेरिका सहित कैयौं देशहरूले खोज तथा उद्धारमा सघाउने प्रतिबद्धता जनाएका छन्। राष्ट्रपति ट्रम्पले सघाउन आफू तयार, इच्छुक र सक्षम रहेको भन्दै तत्काल प्रतिक्रिया जनाउन निर्देशन दिएको बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी अजय सुमागीको पासपोर्ट रोक्का गरेको छ। सम्पत्ति शुद्धिकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर पासपोर्ट रोक्का गरेको हो। सुमागीमाथि कर उन्मुक्ति हुने मुलुकहरूबाट शंकास्पद रूपमा नेपालमा रकम भित्राएको आरोप छ। सुमागीले मुक्तिश्री सिमेन्ट र सैटेलाइट टेलिकममा भित्राएको वैदेशिक लगानीको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिए पनि पछि त्यसले निरन्तरता भने पाएन। किर्तिपुरको राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नदी सेन्टर खाली गराउन खोजिए आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्। बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई भोलिसम्म ठाउँ खाली गर्न सूचना जारी गरेपछि उनीहरू आक्रोशित भएका हुन्। सरकारले पाँच दिनभित्र 25,000 रूपियाँ दिएर आफै व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छोड्न दबाव दिएपछि पीड़ितहरू आक्रोशित बनेका छन्। सरकारले उनीहरूलाई उपलब्ध गराउने भनेको 25,000 रूपियाँ भुक्तानीका लागि ब्याङ्क खाताको विवरण समेत मागेको छ। सरकारले व्यवस्थित बसोबास गराउन नसक्ने भएर हटाउन ब्याङ्क विवरण मागेको सुकुम्बासीहरूको बुझाइ छ। उनीहरूले होल्डिङ सेन्टर बाहिर पीड़ितहरूको सरोकार पत्र टाँसेर आफ्ना माग सार्वजनिक गरेका छन्। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट डाक्टर सोनिम वाग्लेले सर्वाधिक मत पाउनु भएको छ। वाग्लेले 2,600 मत ल्याउनु भएको हो। जारी महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट 170 प्रतिनिधिमध्ये 49 मत खसेको थियो। प्रवासबाट सर्वाधिक मत पाउनेमा सोनिम वाग्ले एक्लो हुनुहुन्छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली किनार क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सी साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा माटो हिलो र लेदोलाई निकालेर सफा गरिने भएकाले महाकालीमा बाढ़ी आउन सक्ने भन्दै कञ्चनपुर प्रशासनले किनार क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो। भारतीय पक्षले बाँधको ढोका खोल्ने सूचना दिएको भन्दै यो अवधिमा महाकाली किनार क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको कञ्चनपुरका सहायक सीडीओ मोहनचन्द्र जोशीले जानकारी दिनुभएको छ। मुलुकभर 1,37,000 हेक्टर जमीनमा रोपाई भएको छ।
1: कृषि विभागले देशभर करिब 10% धान रोपाई भएको जनाएको हो। गत वर्षको तुलनामा रोपाई 0.4% बढ़ेको छ। मुलुकभर करिब 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्छ। यही असार 8 गतेसम्म सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मधेस प्रदेशमा करिब 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भएर जम्मा उत्पादनको 70% योगदान रहेको छ भने पहाड़ी क्षेत्रमा 30% उत्पादन हुने गरेको छ। विभागका महानिर्देशक प्रकाश कुमार सान्जेलका अनुसार मनसून अलि ढिला सक्रिय भएकाले रोपाईका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन। मौसमको प्रतिकूलता, प्राकृतिक विपद, अतिवृष्टि तथा अनावृष्टि, मलको समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ।
0: सरकारले कक्षा 12 को परीक्षाको विषयमा विद्यार्थीले उठाएका विषयबारे छानबिन गर्न समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको जानकारी दिनुभएको छ। कक्षा 12 को परीक्षाको नतिजा हतारमा प्रकाशन गर्दा गडबड़ भएको भन्दै विद्यार्थीले विरोध गर्दै आएका छन्। उनीहरूले आज माइतीखर मण्डलामा समेत प्रदर्शन गरेका छन्। यसलाई लिएर आफ्नो ध्यान आकर्षण भएको मन्त्री पोखरेलले बताउनु भएको छ। उत्तर पूर्वी जापानमा 7.2 म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा 4 जना घाइते भएका छन्। जापानको जल तथा मौसम विज्ञान विभागले पेसिफिक तटमा 44 किलोमिटर गहिराईमा भूकम्प गएको जनाएको छ। तर सुनामीको कुनै खतरा नरहेको विभागले जनाएको छ। हासिकामी र हाचिनोहेका स्थानीय अग्निशमन विभागका अनुसार 4 जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। विभागले आउँदो हप्तासम्म जनतालाई सतर्क रहन आग्रह गरेको छ। कोशी प्राइडले केपीएल क्रिकेट भोलिदेखि शुरू हुँदैछ। सुनसरीको भोगराहा नर्सिङ 4 को डाक्टर खलिल आजाद खेल मैदानमा हुने तेस्रो संस्करणको प्रतियोगितामा भारतीय 3 सहित 6 वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। केपीएल ग्रुपले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय आमन्त्रित क्रिकेट प्रतियोगिताबारे पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: चिया निर्यातमा भारतीय अवरोधपछि बन्द भएका इलामको सूर्योदय नगरपालिकाभित्रका 53 चिया उद्योग सञ्चालनमा आएका छन्। प्रेम अधिकारीको रिपोर्ट।
1: नेपाली चिया गर्न सूर्योदय नगरपालिकामा छलफल भएपछि तीन बुँदे सहमति गरी आजैबाट उद्योग सञ्चालनमा आएका छन्। सूर्योदय नगरपालिका चिया समस्या समाधान समिति र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन बीच भारत निर्यात नहुँदा गोदाममा थन्किएको चिया भण्डारण गर्नका लागि नगरपालिकाले भण्डारण कक्ष व्यवस्था गर्ने, चिया सहज रूपमा निर्यात नहुन्जेल किसानको भुक्तानी उद्योगीले बाँकी राख्ने र चियाको गुणस्तर सुधारका लागि विषादी पूर्ण रूपमा प्रतिबन्ध गरी गुणस्तर व्यवस्थापन गर्ने सहमति भएपछि 11 दिनदेखि बन्द भएका उद्योग सञ्चालनमा आएका हुन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बू,
2: अबको दिनमा चाहिँ हामीले गुणस्तर र विषादी रहित चिया बनाउनका लागि चाहिँ स्थानीय सरकारबाट चाहिँ किसान समक्ष चाहिँ यो कार्यक्रम कसरी अगाडि बढाएर चाहिँ गुणस्तर र विषादी रहित चिया बनाउन सकिन्छ त्यसको बारेमा हामीलाई एउटा ठोस निचोड आओस् भन्ने हामी चाहन्छौँ।
1: भारतमा चिया निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाभित्रका 53 चिया कारखाना बन्द भएका थिए। नगरपालिकाले सूर्योदय नगरपालिकाभित्र रहेको उद्योगमा निर्यात नभई थन्किएको अवस्थामा 30 लाख किलोग्रामसम्म चियाको भण्डारण कक्षको व्यवस्था गर्ने भएको छ। यस्तै विषादी नियन्त्रण गरी गुणस्तरीय चिया उत्पादन गर्नका लागि भोलि बिहानैबाट सूर्योदय नगरपालिकाका 14 वडामा नगरपालिका चिया उद्योगी र चिया किसान बीच गुणस्तरीय चिया उत्पादन सम्बन्धी छलफल कार्यक्रम सञ्चालन गरिने भएको छ। सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल,
3: तपाईँहरूले अहिले इन्डियाको कुरा मात्र राख्नु भएको छ, अहिले इन्डियाले चिया लिएन भनेर कुरा बुझ्नु भएको छ। त्यो विषयमा के हो त भन्दा 95% हाम्रो चिया इन्डिया जाने कारणले हो। तर हामीले के बुझिरहेको छैनौँ त भन्दाखेरि तपाईँको चाहिँ हाम्रो चिया चाहिँ अन्य मुलुकमा लानको लागि चाहिँ के गर्नुपर्ने पटक पटक समस्या त आइरहेको छ। त हामीले भनिसक्यौँ, हाम्रो बजेटमा विनियोजन गरिसकेका छौँ, हामी कार्यक्रम लिएर आइसक्यौँ।
1: भारतको दिल्ली, कोलकाता र सिलगढी पुगेको 2,50,000 किलोग्राम नेपाली चिया परीक्षणको बहानामा थन्किएको छ। भारतीय चिया बोर्डले मे 1 लागू गरेको एसओपीमा नेपालबाट निर्यात हुने प्रत्येक पटकको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था भएपछि चिया निर्यातमा समस्या आएको थियो।
0: यसपालिको मनसुन प्रतिकारीका लागि मुलुकका 54 ठाउँमा सशस्त्रका अस्थायी बेस राखिएको छ। उद्धार राहतका लागि कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4 र लुम्बिनीमा 7 सहित कर्णालीमा 2 र सुदूरपश्चिममा 8 अस्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको हो। सशस्त्रले हिमाल पहाड र तराईका 16 ठाउँमा विपद व्यवस्थापन बेस राखेर जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखेको पनि जनाएको छ। हाल धनकुटा, सुनसरी, बारा र सप्तरीसँगै धादिङ, सिन्धुली, मकवानपुर, काभे र म्याग्दीमा विपद व्यवस्थापन बेस राखिएको छ। त्यस्तै गोर्खा, दाङ, सुर्खेत, जुम्ला, डडेलधुरा, डोटी र कैलालीमा स्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो। मनसुन जन्य विपदसँग जुझ्नका लागि 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको पनि उहाँको भनाइ छ।
4: हामीले हालसम्म 21,000 प्लस सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद व्यवस्थापनमा अनुशिक्षण तालिम गराएर खटाइसकेको छौँ भने असार मसान्तसम्ममा सबै 37,000 फौजलाई यो तालिम गराउने हाम्रो योजना छ। विपद प्रतिकारको निमित्त विभिन्न स्थानमा सबै कार्यालयहरूमा 8,000 प्लस कर्मचारीहरू 24 घण्टा स्ट्यान्ड बाई रहने गरेर राखेका छौँ। हरेक कार्यालयमा विपद फोकल पर्सन तोकेका छौँ, उहाँहरूको नम्बरहरू तत्त जिल्लाहरूमा जिल्ला विपद व्यवस्थापन समिति र उहाँहरूको प्रतिकार योजनामा छ। फोकल पर्सनहरू सम्पर्कमा रहनु भएको छ, उहाँहरूको नम्बरहरू सार्वजनिक छ, सम्पर्क रहनै गरेर त्यस समन्वयको लागि खटाइएको छ। अर्को महत्त्वपूर्ण समन्वयको पाटो विपद जोखिम न्यूनीकरण प्राधिकरण NDRRMA र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, त्यसै गरी प्रादेशिक कार्य सञ्चालन केन्द्र र जिल्लामा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा मुलुकभर 51,900 घर धुरीका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरेको छ। नेपाल भलिबल लीगको पहिलो संस्करणमा सहभागी हुने फ्रेन्चाइज टोली घोषणा गरिएको छ। केडिया ग्रुपको आयोजनामा हुने लीगमा 6 पुरुष फ्रेन्चाइज टोलीको घोषणा गरिएको हो। लीगमा गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै सुमिरा भेन्चरको अन्नपूर्ण स्पाइकर गेम्स, कर्णालीको कर्णाली शिवराज, बागमतीको काठमाडौँ रेडर्स, सुदूरपश्चिमको खप्पर फाल्कन्स, मधेसको मरिश वारियर सुसगरमाथा
5: यो बीएफबीएस गोर्खा रेडियो
0: हो। अब यति नै।

0: सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद व्यवस्थापन र आर्थिक सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनु भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक पौडेल,
1: सीमा सुरक्षामा अहिले हामीले विगतको भन्दा पनि अझ इफेक्टिभ तरिकाले कसरी हामीले परिचालन गर्न सक्छौँ र यसलाई चाहिँ नै जस्तो अब सीमा अपराध नियन्त्रणको सन्दर्भमा जस्तो हामीले अहिले केही चुनौतीहरू सामना गरिरहेका छौँ, किनभने जनशक्तिको सन्दर्भमा चुनौती छ, टेक्नोलोजीको सन्दर्भमा चाहिँ चुनौतीहरू छ, परिचालनको सन्दर्भमा पनि अझ हामीले सोचे जस्तो अपेक्षाकृत रूपमा चाहिँ नै रिजल्ट आउन नसकेको अवस्था छ, राजस्व चुहावट नियन्त्रण गर्ने सन्दर्भमा सरकारकै एउटा प्रमुख प्राथमिकता रहेको छ। यो कुरालाई सङ्गठनले पनि आत्मसात गरेर चाहिँ नि एकदम प्रमुख प्राथमिकता साथ हाम्रो प्राथमिकता चाहिँ नि परिचालनमा र यसको अझ चाहिँ नि पूर्वाधार र संरचनागत रूपमा यसलाई कसरी चाहिँ बेटर बनाउन सकिन्छ र अझ हामी कानुन निर्माणको प्रक्रियामा पनि छौँ। कानुनी स्पष्टता र नीतिगत स्पष्टताको लागि आगामी कानुनमा कस्तो प्रोभिजन गर्दाखेरि उपयुक्त हुन्छ यो हजुरहरूबाट पनि सशस्त्र प्रहरी बललाई चाहिँ नै अब एउटा सहयोगको सुझावहरूको चाहिँ मैले अपेक्षा गरेको छु। यसलाई सङ्गठनले एउटा प्रमुख प्राथमिकताको रूपमा लिएर चाहिँ नि अगाडि बढ्छ।
0: रासुपा केन्द्रीय सदस्यका उम्मेद्वारले उपनाम हटाएको देखि क्रम तलमाथि पारिदिएको भन्दै सामाजिक सञ्जालमा तितो पोखेका छन्। नेत्री टीका संग्रौलाले आफ्नो ज्वाला उपनाम मतपत्रबाट हटाइएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उम्मेद्वारी दर्ता गर्दा टीका संग्रौला ज्वाला उल्लेख भए पनि मतदानका बेला ज्वाला गायब पारिएको भन्दै आपत्ति जनाउनु भएको हो। अरू उम्मेद्वार गणेश कार्की, यज्ञमणि नेउपाने र राजीव खत्रीले पनि नामावलीको क्रम तलमाथि पारिएको भन्दै असन्तोष पोख्नु भएको छ। उम्मेद्वार कार्कीले प्रारम्भिक सूचीमा आफूभन्दा तल नाम परेका साथीलाई मतदानका लागि तयार पारेको सूचीमा आफूभन्दा अगाडि राखिएको भन्दै आपत्ति जनाउनु भएको छ। अर्का नेता यज्ञमणि नेउपानेले आफूभन्दा पछि उम्मेद्वारको फारम भरेकाहरूको नाम आफ्नोभन्दा अगाडि राखिदिएको भन्दै असन्तुष्टि पोख्नु भएको छ। अर्का नेता राजीव खत्रीले भने मतदानकै विषयमा आपत्ति जनाउनु भएको छ। चुनावको बेला आफ्नै प्रतिस्पर्धीलाई समेत भोट हाल्नुपर्ने बाध्यता परेको भन्दै उहाँले नो भोटिङको धज्जी उडाइएको टिप्पणी गर्नु भएको छ। अर्की नेत्री आशिका तामाङले पनि मनोनयन दर्ता गर्ने बेला 37 नम्बरमा नाम परेकोमा भोटिङ मशिनमा 106 नम्बरमा पुर्याइएको भन्दै फेसबुक मार्फत आपत्ति जनाउनु भएको छ। अस्पतालमा रेबिज विरूद्धको खोप नहुँदा बिरामीको ज्यान जान थालेको खबर सार्वजनिक हुन थालेपछि स्वास्थ्य मन्त्रालयले बचाउ गरेको छ।
2: हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयको दावी छ। हाल केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पतालका भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीको भनाई छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप आइसकेको र थप 4,500 भायल खोप केही दिनभित्र आउने उहाँको दावी छ। खोपको व्यवस्थित वितरण र सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार टेकु अस्पतालमा करिब 40 दिनलाई पुग्ने एन्टी रेबिज खोप बाँकी छ।
0: अब खबर फटाफट।
3: झापा गाउँपालिकाले 20 वर्ष पूरा भएपछि मात्र बिहे गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप 10,000 नगद दिने, उमेर पुगेपछि बिहे गर्नेलाई नगद सहित पुरस्कृत गर्न 20,00,000 बजेट छुट्याइयो। स्वस्थ जीवनशैलीका लागि बाँकेका विद्यालयमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम, बजारमा हुने ठगी, भ्रमपूर्ण विज्ञापन र गुणस्तरहीन वस्तुको बारेमा सिकाइदिए। आधुनिक कृषि प्रविधिको प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेख साथ पिपलटारमा तरकारी उत्पादन दोब्बर बढ्यो। यसअघि 200 किलो भन्टा फल्ने जग्गामा अहिले 400 किलोसम्म फल्न थाल्यो। भोजपुरको टेम्के मयुङमा एसीईमा पालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई नगद सहित सम्मान। वडा नम्बर 3 अन्नपूर्ण बागधन रणदिवा माविबाट उत्कृष्ट हुने छात्र आविष्कार घिमिरे र वडा नम्बर 8 गोगनेको विदेश्वर माविकी छात्रा स्नेहा राई 50,000 सहित सम्मानित। पाल्पामा गिद्ध संरक्षणको पहल, विद्यालय विद्यालयमा सचेतना कार्यक्रम चलाइँदै। कैलालीको टेकापुर नगरपालिकामा 5 वर्ष मुनिका 347 कुपोषित बालबालिका फेला परे। वैशाखमा गरिएको पोषण लेखाजोखामा 75 बालबालिका शीघ्र कुपोषणको जोखिम र 272 जना मध्यम कुपोषित भेटिएपछि फेरि स्क्रिनिङ थालियो। र झापा अर्जुनधारा 1 विपन्न आवासहीन 7 परिवारलाई घर दिइयो, घरमा बरन्डा सहित 2 कोठा र भान्साको व्यवस्था।
0: सुनसरीमा कोशी प्राइड लीग शुरू हुँदैछ। भोकराहा नरसिंह चारको डाक्टर खलिद आजाद खेल मैदानमा हुने तेस्रो संस्करणको प्रतियोगितामा भारतीय तीन सहित छ टोलीले प्रतिस्पर्धा गर्नेछन्। केपिएल ग्रुपले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबारे पत्रकार सम्मेलन मार्फत जानकारी।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो चरणको प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ। प्रवासबाट खसेको मतसहित जोडेर केन्द्रीय निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गर्ने बताएको छ। मतपरिणाम सार्वजनिक भएसँगै पदाधिकारीका आकांक्षीहरूले पनि आफ्नो दावी अघि सार्न थालेका छन्। निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गर्नासाथ पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढाउने जनाएको छ। आकांक्षीहरूबीच सहमति नभएको खण्डमा रातिबाटै मतदान कार्य अघि बढाउने तयारी आयोगको छ। राष्ट्रपतिको विधान अनुसार 19 जना पदाधिकारी रहने व्यवस्था छ, जसमा रवि लामी छाने सभापतिमा निर्विरोध भइसक्नु भएको छ। बाँकी रहेका 18 मध्ये वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह हुनुहुन्छ। विधान अनुसार उपसभापति 3, 1 खुला, 1 महिला र 1 मनोनित, महामन्त्री 2, 1 मनोनित, सहमहामन्त्री 5, जसमा 2 खुला, 1 महिला, 2 मनोनित, प्रवक्ता 1 मनोनित, सहप्रवक्ता 3, 1 महिला, सबै मनोनित व्यवस्था छ। कोषाध्यक्ष 1 र सहकोषाध्यक्ष 2 पनि समावेशी सिद्धान्त अनुसार मनोनित गर्ने व्यवस्था छ। राष्ट्रपतिका नेताहरूका अनुसार 6 पदाधिकारीका लागि मात्रै निर्वाचन हुनेछ। खुला उपसभापति 1, महिला उपसभापति 1, खुला महामन्त्री 1 र खुला सहमहामन्त्री 2 र महिला सहमहामन्त्री 1 पदका लागि निर्वाचन हुने भएको हो। विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर पदमार्गको सिनुवासम्म बिजुली विस्तार गरिएको छ। स्थानीय पर्यटन व्यवसायीले भने बेस क्याम्पसम्म राष्ट्रिय प्रसारण पुर्याउन माग गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: घान्द्रुकसम्म पुगेको बिजुली लाइन यस वर्ष 50 किमी विस्तार गरेपछि स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रा सहज हुनेछ। वर्षौंदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत सेवा पाउने भएका हुन्। हाल सिनुवासम्म पुगेको बिजुली बेस क्याम्पसम्म नै विस्तार गर्नुपर्ने स्थानीय होटल व्यवसायी हिमबहादुर गुरुङ बताउनुहुन्छ।
2: बम्बु अब धोबान हिमालय देउराली एबिसी एमबिसी अब छ नि ठाउँ त अब खै जतिसम्म लानु पायो भने अब अलिकति जाडो समयमा अब हिटर अबको आवश्यक अब थियो। अब
1: विशेष गरी छोमरङ भन्दा माथिल्लो क्षेत्रमा विद्युत पोल र ट्रान्सफर्मर हेलिकप्टर मार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ। नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सजीव श्री रम्तेलले घान्द्रुक बस पार्कबाट झिनु र छोमरङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी प्रवाह शुरू भइसकेको बताउनुभयो।
3: बजेट निकालेर त्यो अन्नपूर्ण बेस क्याम्पको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन चाहिँ पुर्याउने भनेर चाहिँ हामीले चाहिँ भन्नुभएको थियो। त्यो 79 सालमा चाहिँ हामीले बिएनके कन्स्ट्रक्सन भन्ने चाहिँ एउटा ठेकेदार छ, उसले चाहिँ पारेको लगभग 2,25,00,000 लेबर कस्ट भएको टेन्डर रहेछ।
0: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली किनार क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
4: भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सी साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गरिने भएकाले महाकालीमा बाढ़ी आउन सक्ने भन्दै कञ्चनपुर प्रशासनले किनार क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो। भारतीय पक्षले बाँधको ढोका खोल्ने सूचना दिएको भन्दै यो अवधिमा महाकाली किनार क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको कञ्चनपुरका सहायक सिडिओ मोहन चन्द्र जोशीले जानकारी दिनुभएको छ।
0: सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेल पत्नी दोमायाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हाल्नु भएको थियो। सम्पत्ति शुद्धिकरण विभागले पौडेललाई गएको सोमबार सुर्खेतबाट पक्राउ गरेर अस्ति मंगलबार काठमाडौँ ल्याएको थियो। थप अनुसन्धानका लागि विशेष अदालतले 7 दिनको म्याद दिएको छ। पौडेललाई हाल सानेपाको प्रहरी हिरासतमा राखिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी अजय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ। सम्पत्ति शुद्धिकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर पासपोर्ट रोकेको हो। सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरूबाट शंकास्पद रूपमा नेपालमा रकम भित्र्याएको आरोप छ। सुमार्गीले मुक्ति श्री सिमेन्ट र सैटेलाइट टेलिकममा भित्र्याएको वैदेशिक लगानीको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिए पनि पछि त्यसले निरन्तरता पाएन। र कैलालीमा ग्रेनेड विस्फोट हुँदा एकजना नेपाली सैनिकको ज्यान गएको छ। कैलालीको मोहनियाल गाउँपालिका 7 को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ खासमा किस प्रकार
5: गोरखा रेडियो हो।

0: यस वर्ष मधेशमा आँप उत्पादन घटेको छ।
1: यस वर्ष हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनु भएको छ। किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैंचा व्यवस्थापन तथा सिंचाई प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्याएपछि किसान भने चिन्तित छन्। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। सो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 2,94,567 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 29,880 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 11.43 मेट्रिक टन उत्पादकत्वका दरले 3,31,445 मेट्रिक टन आँप उत्पादन भएको थियो। तुलनात्मक रूपमा चालू वर्ष आँप खेतीको क्षेत्रफल 2,694 हेक्टरले बढे पनि उत्पादन 46,878 मेट्रिक टनले घटेको छ। मध्य प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपाली लगायतका जातका आँप उत्पादन हुने गर्छ। यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाका साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ।
0: बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। देशका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटरिनरी एसोसिएसनका गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी,
2: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खाना भएन होइन, त्यो सरकारले तोकिदिएको नि त
3: त्यो
2: फार्ममा, यो फार्म आउटब्रेक भएको त्यो एरियामा भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन के अरे, बाँकी क्षेत्रको बाढ उत्पादन भएका कुखुराहरू त खान मिल्यो नि होइन, अन्डा पनि खान मिल्यो, तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिले काहीँ कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरहेको हुन्छ कि, बिरामी कुखुराहरू, त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन, अनि जस्तै अब मरेको कुखुराहरू होइन यतिकै मरेका अथवा कुखुराहरू चाहिँ कन्ज्युम गर्न भएन मेन कुरा चाहिँ, अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाटै सोर्सबाट किन्दा राम्रो हुन्छ नि त।
3: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
2: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेँ त्यो ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जन्य पशुहरू चाहिँ ओसार पसार गर्नलाई मेन रोगै लगाउने हो, र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के छ पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्नु भएन एउटा मेन चाहिँ हामी रोग गर्नुपर्ने हुन्छ। अनि यो मेन प्रहरी प्रशासनले भनौँ क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलिक निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्स पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ, सर्भिलेन्स गर्ने अनि कहाँ जस्तै गरी कोही ठाउँ कुखुरा मरेको अथवा कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने, स्याम्पललाई टेस्ट गराउने, त्यसको त्यो काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
3: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
2: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन, जस्तै खाने मान्छेले चाहिँ रोगी कुखुराहरू अथवा सस्तोमा पायो जहाँ पायो त्यो पायो भने त्यो ल्याएर खानेकुरा भएन कि, तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि, त्यस्तो पकाएर खाने राम्रो पकाएर खाने।
3: अब यो अब यसलाई नियन्त्रण त गर्नु पर्ला, कसरी नियन्त्रण गर्दा राम्रो हुन्छ?
2: नियन्त्रण लागि अब हामीले अब अहिलेसम्म गरेका चाहिँ सबै अब प्रशासनदेखि लिएर हाम्रो जिल्ला कार्यालयहरूलाई जानकारी गराएको छौँ कसरी कन्ट्रोल गर्ने भनेर, उहाँहरूले चाहिँ अब जस्तै कुखुराको ओसार पसारमा नियन्त्रण गर्ने कुराहरू प्रशासनलाई जानकारी गराएको त्यही नै गर्दा छन्।
3: अब यसले चाहिँ मानव स्वास्थ्यमा कति गम्भीर खालको असर पार्न सक्छ, के समस्या हुन सक्छ?
2: यसको असर त अब देखियो भने मान्छे अब जस्तै एउटा मान्छे नेपालमा बितेको भनेर आलोचना आएको छ कि होइन, त्यस्तो मान्छे सरेको छैन खासै नेपालमा, तर देखियो भने चाहिँ अब यसको ह्याबोक राख्न नराम्रै हुन्छ यसको।
0: अब खबर फटाफट।
4: झापा गाउँपालिकाले 20 वर्ष पूरा भएपछि मात्र बिहे गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप 10,000 नगद दिने, उमेर पुगेपछि बिहे गर्नेलाई नगद सहित पुरस्कृत गर्न 20,00,000 बजेट छुट्याइयो। स्वस्थ जीवनशैलीका लागि बाँकेका विद्यालयमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम, बजारमा हुने ठगी, भ्रमपूर्ण विज्ञापन र गुणस्तरहीन वस्तुको बारेमा सिकाइदिए। आधुनिक कृषि प्रविधिको प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेख साथ पिपलटारमा तरकारी उत्पादन दोब्बर बढ्यो, यसअघि 200 किलो भन्टा फल्ने जग्गामा अहिले 400 किलोसम्म फल्न थाल्यो। भोजपुरको टेम्के मयुङमा एसिईमा पालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई नगद सहित सम्मान, वडा नम्बर 3 को अन्नपूर्ण बागधन महाविद्यालयबाट उत्कृष्ट हुने छात्र आविष्कार घिमिरे र वडा नम्बर 8 गोगनेको विदेश्वर माविकी छात्रा

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चिया निर्यातमा भारतीय अवरोधपछि बन्द भएका इलामको सूर्योदय नगरपालिकाभित्रका 53 चिया उद्योग सञ्चालनमा आएका छन्। प्रेम अधिकारीको रिपोर्ट।
4: नेपाली चिया निर्यातलाई भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण निर्यात ठप्प भएपछि बन्द भएका उद्योग सञ्चालन गर्न सूर्योदय नगरपालिकामा छलफल भएपछि 3 बुँदे सहमति गरी आजैबाट उद्योग सञ्चालनमा आएका छन्। सूर्योदय नगरपालिका चिया समस्या समाधान समिति र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन बीच भारत निर्यात नहुँदा गोदाममा थन्किएको चिया भण्डारण गर्नका लागि नगरपालिकाले भण्डारण कक्ष व्यवस्था गर्ने, चिया सहज रूपमा निर्यात नहुन्जेल किसानको भुक्तानी उद्योगीले बाँकी राख्ने र चियाको गुणस्तर सुधारका लागि विषादी पूर्ण रूपमा प्रतिबन्ध गरी गुणस्तर व्यवस्थापन गर्ने सहमति भएपछि 11 दिनदेखि बन्द भएका उद्योग सञ्चालनमा आएका हुन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बू,
5: अबको दिनमा चाहिँ हामीले गुणस्तर र विषादी रहित चिया बनाउनको लागि चाहिँ स्थानीय सरकारबाट चाहिँ किसान समक्ष चाहिँ यो कार्यक्रम कसरी अगाडि बढाएर चाहिँ गुणस्तर र विषादी रहित चिया बनाउन सकिन्छ त्यसको बारेमा हामीलाई एउटा ठोस निचोड आओस् भन्ने हामी चाहन्छौँ।
4: भारतमा चिया निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाभित्रका 53 चिया कारखाना बन्द भएका थिए। नगरपालिकाले सूर्योदय नगरपालिकाभित्र रहेको उद्योगमा निर्यात नभई थन्किएको अवस्थामा 30 लाख किलोग्रामसम्म चियाको भण्डारण कक्षको व्यवस्था गर्ने भएको छ। यस्तै विषादी नियन्त्रण गरी गुणस्तरीय चिया उत्पादन गर्नका लागि भोलि बिहानैबाट सूर्योदय नगरपालिकाका 14 ओडामा नगरपालिका चिया उद्योगी र चिया किसान बीच गुणस्तरीय चिया उत्पादन सम्बन्धी छलफल कार्यक्रम सञ्चालन गरिने भएको छ। सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल,
6: तपाईँहरूले अहिले इन्डियाको कुरा मात्र राख्नु भएको छ, अहिले इन्डियाले चिया लिएन भनेर कुरा बुझ्नु भएको छ। त्यो विषयमा के हो त भन्दा 95% हाम्रो चिया इन्डिया जाने कारणले हो। तर हामीले के बुझिरहेको छैनौँ त भन्दाखेरि तपाईँको चाहिँ हाम्रो चिया चाहिँ अन्य मुलुकमा लानको लागि चाहिँ के गर्नुपर्ने पटक पटक समस्या त आइरहेको छ। त हामीले भनिसक्यौँ, हाम्रो बजेटमा विनियोजन गरिसकेका छौँ, हामी कार्यक्रम लिएर आइसक्यौँ।
4: भारतको दिल्ली, कोलकाता र सिलगढी पुगेको 2,50,000 किलोग्राम नेपाली चिया परीक्षणको बहानामा थन्किएको छ। भारतीय चिया बोर्डले मे 1 लागू गरेको एसओपीमा नेपालबाट निर्यात हुने प्रत्येक पटकको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था भएपछि चिया निर्यातमा समस्या आएको थियो।
3: यसपालिको मनसुन प्रतिकारका लागि मुलुकका 54 ठाउँमा सशस्त्रका अस्थायी बेस राखिएको छ। उद्धार राहतका लागि कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4 र लुम्बिनीमा 7 सहित कर्णालीमा 2 र सुदूरपश्चिममा 8 अस्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको हो। सशस्त्रले हिमाल पहाड र तराईका 16 ठाउँमा विपद व्यवस्थापन बेस राखेर जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखेको पनि जनाएको छ। हाल धनकुटा, सुनसरी, बारा र सप्तरीसँगै धादिङ, सिन्धुली, मकवानपुर, काभे र म्याग्दीमा विपद व्यवस्थापन बेस राखिएको छ। त्यस्तै गोर्खा, दाङ, सुर्खेत, जुम्ला, डडेलधुरा, डोटी र कैलालीमा स्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो। मनसुन जन्य विपदसँग जुझ्नका लागि 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको पनि उहाँको भनाइ छ।
7: हामीले हालसम्म 21,000+ सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद व्यवस्थापनमा अनुशिक्षण तालिम गराएर खटाइसकेको छौँ भने असार मसान्तसम्ममा सबै 37,000 फौजलाई यो तालिम गराउने हाम्रो योजना छ। विपद प्रतिकारको निमित्त विभिन्न स्थानमा सबै कार्यालयहरूमा 8,000+ कर्मचारीहरू 24 घण्टा स्ट्यान्ड बाई रहने गरेर राखेका छौँ। हरेक कार्यालयमा विपद फोकल पर्सन तोकेका छौँ, उहाँहरूको नम्बरहरू तत्त जिल्लाहरूमा जिल्ला विपद व्यवस्थापन समिति र उहाँहरूको प्रतिकार योजनामा छ। फोकल पर्सनहरू सम्पर्कमा रहनु भएको छ, उहाँहरूको नम्बरहरू सार्वजनिक छ, सम्पर्क रहने गरेर त्यस समन्वयको लागि खटाइएको छ। अर्को महत्त्वपूर्ण समन्वयको पाटो विपद जोखिम न्यूनीकरण प्राधिकरण NDRRMA र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, त्यसै गरी प्रादेशिक कार्य सञ्चालन केन्द्र र जिल्लामा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र छ।
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा मुलुकभर 51,900 घर धुरीका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरेको छ। नेपाल भलिबल लीगको पहिलो संस्करणमा सहभागी हुने फ्रेन्चाइज टोली घोषणा गरिएको छ। केडिए ग्रुपको आयोजनामा हुने लीगमा 6 पुरुष फ्रेन्चाइज टोलीको घोषणा गरिएको हो। लीगमा गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै सुमिरा भेन्चरको अन्नपूर्ण स्पाइकर किङ्स, कर्णालीको कर्णाली शिवराज, बागमतीको काठमाडौँ रेडर्स, सुनको खप्पर फाल्कन्स, मधेशको मधेश वारियर्स, सगरमाथा सन्तियर्स।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद व्यवस्थापन र आर्थिक सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनु भएको छ. पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक पौडेल,
4: सीमा सुरक्षामा अहिले हामीले विगतको भन्दा पनि अझ इफेक्टिभ तरिकाले कसरी हामीले परिचालन गर्न सक्छौँ र यसलाई चाहिँ नै जस्तो अब सीमा अपराध नियन्त्रणको सन्दर्भमा जस्तो हामीले अहिले केही चुनौतीहरू सामना गरिरहेका छौँ, किनभने जनशक्तिको सन्दर्भमा चुनौती छ, टेक्नोलोजीको सन्दर्भमा चाहिँ चुनौतीहरू छ, परिचालनको सन्दर्भमा पनि अझ हामीले सोचे जस्तो अपेक्षाकृत रूपमा चाहिँ नै रिजल्ट आउन नसकेको अवस्था छ. राजस्व चुहावट नियन्त्रण गर्ने सन्दर्भमा सरकारको एउटा प्रमुख प्राथमिकता रहेको छ. यो कुरालाई सङ्गठनले पनि आत्मसात गरेर चाहिँ नि एकदम प्रमुख प्राथमिकता साथ हाम्रो प्राथमिकता चाहिँ नि परिचालनमा र यसको अझ चाहिँ नि पूर्वाधार र संरचनागत रूपमा यसलाई कसरी चाहिँ बेटर बनाउन सकिन्छ र अझ हामी कानुन निर्माणको प्रक्रियामा पनि छौँ. कानुनी स्पष्टता र नीतिगत स्पष्टताको लागि आगामी कानुनमा कस्तो प्रोभिजन गर्दाखेरि उपयुक्त हुन्छ यो हजुरहरूबाट पनि सशस्त्र प्रहरी बललाई चाहिँ नै अब एउटा सहयोगको सुझावहरूको चाहिँ नि मैले अपेक्षा गरेको छु. यसलाई सङ्गठनले एउटा प्रमुख प्राथमिकताको रूपमा लिएर चाहिँ नि अगाडि बढ्छ.
3: रासोपा केन्द्रीय सदस्यका उम्मेद्वारले उपनाम हटाएको देखि क्रम तलमाथि पारिदिएको भन्दै सामाजिक सञ्जालमा तितो पोखेका छन्. नेत्री टीका संग्रौलाले आफ्नो ज्वाला उपनाम मतपत्रबाट हटाइएको भन्दै असन्तुष्टि जनाउनु भएको छ. उम्मेद्वारी दर्ता गर्दा टीका संग्रौला ज्वाला उल्लेख भए पनि मतदानका बेला ज्वाला गायब पारिएको भन्दै आपत्ति जनाउनु भएको हो. अरू उम्मेद्वार गणेश कार्की, यज्ञमणि नेउपाने र राजीव खत्रीले पनि नामावलीको क्रम तलमाथि पारिएको भन्दै असन्तोष पोख्नु भएको छ. उम्मेद्वार कार्कीले प्रारम्भिक सूचीमा आफूभन्दा तल नाम परेका साथीलाई मतदानका लागि तयार पारेको सूचीमा आफूभन्दा अगाडि राखिएको भन्दै आपत्ति जनाउनु भएको छ. अर्का नेता यज्ञमणि नेउपानेले आफूभन्दा पछि उम्मेद्वारको फारम भरेकाहरूको नाम आफ्नोभन्दा अगाडि राखिदिएको भन्दै असन्तुष्टि पोख्नु भएको छ. अर्का नेता राजीव खत्रीले भने मतदानकै विषयमा आपत्ति जनाउनु भएको छ. चुनावको बेला आफ्नै प्रतिस्पर्धीलाई समेत भोट हाल्नुपर्ने बाध्यता परेको भन्दै उहाँले नो भोटिङको धज्जी उडाइएको टिप्पणी गर्नुभएको छ. अर्की नेत्री आशिका तामाङले पनि मनोनयन दर्ता गर्ने बेला 37 नम्बरमा नाम परेकोमा भोटिङ मसिनमा 106 नम्बरमा पुर्याइएको भन्दै फेसबुक मार्फत आपत्ति जनाउनु भएको छ. अस्पतालमा रेबिज विरुद्धको खोप नहुँदा बिरामीको ज्यान जान थालेको खबर सार्वजनिक हुन थालेपछि स्वास्थ्य मन्त्रालयले बचाव गरेको छ.
5: हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयको दावी छ. हाल केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पतालका भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीको भनाइ छ. विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप आइसकेको र थप 4,500 भायल खोप केही दिनभित्र आउने उहाँको दावी छ. खोपको व्यवस्थित वितरण र सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभएको छ. उहाँका अनुसार टेकु अस्पतालमा करिब 40 दिनलाई पुग्ने एन्टी रेबिज खोप बाँकी छ.
3: अब खबर फटाफट.
6: झापा गाउँपालिकाले 20 वर्ष पूरा भएपछि मात्र बिहे गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप 10,000 नगद दिने, उमेर पुगेपछि बिहे गर्नेलाई नगद सहित पुरस्कृत गर्न 20,00,000 बजेट छुट्याइयो. स्वस्थ जीवनशैलीका लागि बाँकेका विद्यालयमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम, बजारमा हुने ठगी, भ्रमपूर्ण विज्ञापन र गुणस्तरहीन वस्तुको बारेमा सिकाइदिए. आधुनिक कृषि प्रविधिको प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेख साथ पिपलटारमा तरकारी उत्पादन दोब्बर बढ्यो. यसअघि 200 किलो भन्टा फल्ने जग्गामा अहिले 400 किलोसम्म फल्न थाल्यो. भोजपुरको टेम्के मयुङमा एसईमा पालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई नगद सहित सम्मान. वडा नम्बर 3 को अन्नपूर्ण बागधन रणदिवा माविबाट उत्कृष्ट हुने छात्र आविष्कार घिमिरे र वडा नम्बर 8 गोगनेको विदेश्वर माविकी छात्रा स्नेहा राई 50,000 सहित सम्मानित. पाल्पामा गिद्ध संरक्षणको पहल, विद्यालयमा सचेतना कार्यक्रम चलाइदिए. कैलालीको टेकापुर नगरपालिकामा 5 वर्ष मुनिका 347 कुपोषित बालबालिका फेला परे. वैशाखमा गरिएको पोषण लेखाजोखामा 75 बालबालिका शीघ्र कुपोषणको जोखिम र 272 जना मध्यम कुपोषित भेटिएपछि फेरि स्क्रिनिङ थालियो. र झापा अर्जुनधारा 1 का विपन्न आवासहीन 7 परिवारलाई घर दिइयो. घरमा बरन्डा सहित 2 कोठा र भान्साको व्यवस्था.
3: सुनसरीमा कोशी प्राइड लिग सुरु हुँदैछ। भोकराहा नरसिंह चारको डाक्टर खलिद आजाद खेल मैदानमा हुने तेस्रो संस्करणको प्रतियोगितामा भारतीय 306 टोलीले प्रतिस्पर्धा गर्नेछन्। केपीएल ग्रुपले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय आमन्त्रित क्रिकेट प्रतियोगिताबारे पत्रकार सम्मेलन

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो चरणको प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ। प्रवासबाट खसेको मतसहित जोडेर केन्द्रीय निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गर्ने बताएको छ। मतपरिणाम सार्वजनिक भएसँगै पदाधिकारीका आकांक्षीहरूले पनि आफ्नो दावी अघि सार्न थालेका छन्। निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गर्न साथ पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढाउने जनाएको छ। आकांक्षीहरूबीच सहमति नभएको खण्डमा रातिबाटै मतदान कार्य अघि बढाउने तयारी आयोगको छ। राष्ट्रपतिको विधान अनुसार 19 जना पदाधिकारी रहने व्यवस्था छ, जसमा रवि लामी छानी सभापतिमा निर्विरोध भइसक्नु भएको छ। बाँकी रहेका 18 मध्ये वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह हुनुहुन्छ। विधान अनुसार उपसभापति 3, 1 खुला, 1 महिला र 1 मनोनित, महामन्त्री 2, 1 मनोनित, सहमहामन्त्री 5, जसमा 2 खुला, 1 महिला, 2 मनोनित, प्रवक्ता 1 मनोनित, सहप्रवक्ता 3, 1 महिला, सबै मनोनित व्यवस्था छ। कोषाध्यक्ष 1 र सहकोषाध्यक्ष 2 पनि समावेशी सिद्धान्त अनुसार मनोनित गर्ने व्यवस्था छ। राष्ट्रपतिका नेताहरूका अनुसार 6 पदाधिकारीका लागि मात्रै निर्वाचन हुनेछ। खुला उपसभापति 1, महिला उपसभापति 1, खुला महामन्त्री 1 र खुला सहमहामन्त्री 2 र महिला सहमहामन्त्री 1 पदका लागि निर्वाचन हुने भएको हो। विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर पदमार्गको सिनुवासम्म बिजुली विस्तार गरिएको छ। स्थानीय पर्यटन व्यवसायीले भने बेस क्याम्पसम्म राष्ट्रिय प्रसारण पुर्याउन माग गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: घान्द्रुकसम्म पुगेको बिजुली लाइन यस वर्ष 50 किमी विस्तार गरेपछि स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रा सहज हुनेछ। वर्षौंदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत सेवा पाउने भएका हुन्। हाल सिनुवासम्म पुगेको बिजुली बेस क्याम्पसम्म नै विस्तार गर्नुपर्ने स्थानीय होटल व्यवसायी हिमबहादुर गुरुङ बताउनुहुन्छ।
5: बम्बु अब धोबान हिमालय देउराली एबिसी एमबिसी अब छ नि ठाउँ त अब खोइ जतिसम्म लानु पायो भने अब अलिकति जाडो समयमा अब हिटर सिटर अब को आवश्यक अब थियो। अब
4: विशेष गरी छोमरङ भन्दा माथिल्लो क्षेत्रमा विद्युत पोल र ट्रान्सफर्मर हेलिकप्टर मार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ। नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सजीव श्री रम्तेलले घान्द्रुक बस पार्कबाट झिनु र छोमरङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी प्रवाह सुरु भइसकेको बताउनुभयो।
6: बजेट निकालेर त्यो अन्नपूर्ण बेस क्याम्पको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन चाहिँ पुर्याउने भनेर चाहिँ हामीले चाहिँ भन्नुभएको थियो। त्यो 79 सालमा चाहिँ हामीले बिएनके कन्स्ट्रक्सन भन्ने चाहिँ एउटा ठेगा छ, उसले चाहिँ पारेको 2,25,00,000 लेबर कस्ट भएको टेन्डरहरू चाहिँ।
3: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली किनार क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
7: भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सि साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गरिने भएकाले महाकालीमा बाढ़ी आउन सक्ने भन्दै कञ्चनपुर प्रशासनले किनार क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो। भारतीय पक्षले बाँधको ढोका खोल्ने सूचना दिएको भन्दै यो अवधिमा महाकाली किनार क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको कञ्चनपुरका सहायक सिडिओ मोहन चन्द्र जोशीले जानकारी दिनुभएको छ।
3: सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेल पत्नी दोमायाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हाल्नु भएको थियो। सम्पत्ति शुद्धिकरण विभागले पौडेललाई गएको सोमबार सुर्खेतबाट पक्राउ गरेर अस्ति मंगलबार काठमाडौँ ल्याएको थियो। थप अनुसन्धानका लागि विशेष अदालतले 7 दिनको म्याद दिएको छ। पौडेललाई हाल सानेपाको प्रहरी हिरासतमा राखिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी अजय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ। सम्पत्ति शुद्धिकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर पासपोर्ट रोकेको हो। सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरूबाट शंकास्पद रूपमा नेपालमा रकम भित्र्याएको आरोप छ। सुमार्गीले मुक्तिश्री सिमेन्ट र सैटेलाइट टेलिकममा भित्र्याएको वैदेशिक लगानीको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिए पनि पछि त्यसले निरन्तरता पाएन। र कैलालीमा ग्रेनेड विस्फोट हुँदा एकजना नेपाली सैनिकको ज्यान गएको छ। कैलालीको मोहनियाल गाउँपालिका सातको जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ खासमा

0: SBS Gorkha Radio.
1: Sanya Samudai Ma.
2: Relying Buddy.
1: On air.
2: App Ma.
1: Ani Smart Speaker Ma Bunhos.
3: Play BFBS.
2: You. BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
4: यस वर्ष मधेसमा आँप उत्पादन घटेको छ।
5: यस वर्ष हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनु भएको छ। किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको बगैँचा व्यवस्थापन